0: हटाइए पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई असार 12 गते भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू थप चिन्तित बनेका हुन् र आक्रोशित बनेका हुन्। पीड़ित परिवारले सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्थायी व्यवस्थापनको स्पष्ट योजना नआएसम्म आफूहरूलाई हटाउन नहुने बताएका छन्।
1: मलेसियामा शून्य लागत अर्थात इम्प्लोई पे मोडलमा कामदार पठाउने म्यान पावर कम्पनीको प्रयासलाई ठगहरूको गृहले कसरी गुजल्छ र उनीहरूको नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहिबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ। मलेसियाको प्रिमियम साउण्ड र सोल्युशन एसडीएन बीएसटीले फ्यूजन इन्टरनेशनल प्राइवेट लिमिटेडमा 15 जना पुरूष कामदारको डिमाण्ड दि इम्प्लोई पे मोडलका आधारमा छनौट गरी पठाउन सम्झौता गरेको थियो। सोही डिमाण्ड देखाएर ठगहरूको गृहले 2,50,000 रूपियाँसम्म उठाउन खोजेपछि फ्यूजन इन्टरनेशनल प्राइवेट लिमिटेडले आफै स्ट्रिङ अपरेशन चलाएर ठगहरूलाई प्रहरी नियन्त्रणमा पुर्याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पछि चोरलाई चौतारो साधुलाई सुली भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यान पावर कम्पनीका संचालकहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेटमाथिको छलफल प्रभावित बनेको छ। असार एकमा प्रदेश सरकारले 37.38 करोड़को बजेट सार्वजनिक गरेको थियो। प्रदेशसभामा आर्थिक मामिला मन्त्री गणेन्द्र कार्कीले पेश गरेको उक्त बजेट वक्तव्य उपहर गत सोमबारबाट संसदमा छलफल गरी कार्यसूची तय गरिएको थियो, तर समानुपातिक तवरबाट बजेट नआएको भन्दै सांसदहरूले विरोध गरेपछि अहिलेसम्म पनि बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
2: केही दिनपछि 15 असारमा सरकारले 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ।
1: देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय मार्फतमा एउटा छुट्टै कार्यालय गठन गर्ने भएको छ। त्यसका लागि तयारी भइरहेको र सम्भवत आगामी साउनदेखि संचालनमा आउने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन्।
2: अबदेखि अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमै पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याङ्क खाता रोक्का गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै ब्याङ्क खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेश लाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सका रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल डेरी एसोसिएशनको आयोजनामा दही चिउरा खाऊ, धान दिवस मनाऊ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढ़ाऊ नारासहित आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम 2083 उपाध्यक्ष श्रेष्ठले दही चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिर नबाट बच्ने बताएका छन्।
2: सचेतनाका कारण पछिल्लो समय डेरीजन्य उत्पादन दही र मोहीको खपत बढ़दै गएको छ। विगत वर्षहरू जस्तै यस वर्षको असार 15 गते देशभर 75 लाख लिटर

0: एसोसिएशन बीच रणनीतिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
1: व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।
0: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार पनि घटेको छ। नेपाली स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यस दिन 8.50 अंक 0.31 प्रतिशतले घटेर 2651.52 अंकमा बन्द भएको हो।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1500 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले जानकारी दिनुभएको छ।
1: अब खेल खबर। विश्वकप फुटबल 2026 अन्तर्गत बिहीबारसम्म एबाट मेक्सिको र दक्षिण अफ्रिकासम्म बीबाट स्विजरल्याण्ड र स्वआयोजक क्यानाडा तथा सम्म सीबाट ब्राजिल र मोरक्को क्रमशःसम्म विजेता र उपविजेता बनेर अन्तिम 32 पुगेका छन्। त्यस्तै विश्वकप अन्तर्गत नै अहिले ट्युनिसिया र नेदरल्याण्ड्स बीचको खेल जारी छ। जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्स 2-0 अग्रता कायम गरेको छ भने नेदरल्याण्ड्सले 7 मिनटभित्रै 2 गोल प्रहार गरेको थियो। त्यस्तै डायलस रंगशालामा जापान र स्वीडेनको खेल पनि अहिले जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
0: अब विचार विश्लेषणको पालो। जति ठूलो स्थानीय तह उति टाढा सरकार।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
7: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 12 गते शुक्रबार, जुन 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: विपदको पूर्व सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन। बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालनमा कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन। असन्तुष्ट विद्यार्थीको प्रदर्शन।
3: 27 पालिकाले अझै ल्याएनन् बजेट। महानगरहरूको प्राथमिकता, फोहोर व्यवस्थापन र सेवा सुधार, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोक्का।
2: देशभर हालसम्म 10% पनि पुगेन रोपाई। लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव।
3: भेनेजुएलामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या 188 पुग्यो, 1,500 घाइते। अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह। नाटो आफू विरूद्ध लागेको इरानको दावी।
2: र फिफाद्वारा एन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने। विश्वकपमा मध्यराति नर्वे र फ्रान्स, सेनेगल अनि इराक भिड्ने। अन्य 4 खेल बिहान हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा वर्खाको शुरूआत सँगसँगै गाउँ गाउँबाट विपदका सूचना संकलनका लागि सशस्त्र प्रहरीले 1,00,000 भन्दा बढ़ी जनशक्ति परिचालन गर्न लागेको प्रसंग।
3: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जस्तो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो। गाउँमा कुनै विपदका घटना भएमा ती सूचकले तत्काल सूचना सुरक्षा निकायलाई जानकारी गराउनुका साथै उद्धारमा पनि खटिनेछन्। स्थानीय तहसँग समन्वय गरी सशस्त्र प्रहरीले 2 वर्ष अघि विपद सूचकको अवधारणा ल्याएको हो। सूचक मध्ये कतिपयलाई विपद सम्बन्धी तालिम समेत दिइएको छ। मुख्य गरी विपदका घटनाका तत्काल सूचना प्राप्तिका लागि विपद सूचक तयार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता DIG नेत्र बहादुर कार्कीले बताउनुभयो। यसले उद्धारको काम छिटो हुने भएकाले क्षति कम गराउन सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ। कतिपय सूचकलाई स्थानीय तहले मोबाइल खर्च समेत उपलब्ध गराउने गरेका छन्। विपद व्यवस्थापनमा समुदायको सहभागिता बढ़ाउने उद्देश्यले सशस्त्र प्रहरीले विपद सूचक तयार पारेको छ। यसैबीच मनसून जन्य विपदलाई लक्षित गरी सशस्त्र प्रहरीले 54 स्थानमा अस्थायी मनसून प्रतिकार बेस स्थापना गरेको छ। स्थायी प्रकृतिका कारणलेबाट खटिन समय लाग्ने भएकाले अस्थायी बेस राखिएको सशस्त्र प्रहरीका प्रवक्ता DIG कार्कीले बताउनुभयो। उहाँका अनुसार विपद जोखिम स्थानको पहिचान गरी कोशीमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिममा 8 बेस स्थापना गरिएको छ। अन्य 16 स्थानमा भने सशस्त्र प्रहरीका थायी प्रकृतिका बेस रहनेछन्। विपद व्यवस्थापनका लागि सशस्त्रले आफ्ना 21,679 जनशक्तिलाई अनुशिक्षण तालिम दिएर तयारी अवस्थामा राखेको छ। 8,180 जनालाई भने 24 घण्टा स्टन्ड बाई राखिएको र 11 विपद जोखिम स्थानमा सशस्त्र प्रहरीले 134 गोताखोर राखेको पनि जनाएको छ। त्यस्तै 8 मास काउन्टी भेहिकल र 8 एक क्लास एम्बुलेन्स तयारी अवस्थामा राखेको समेत प्रवक्ता कार्कीले बताउनुभयो।
5: विपद सूचकहरूलाई चाहिँ हामीहरूले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ होइन। स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय त्यही समुदायकै मान्छेहरू हुनुहुन्छ उहाँहरू, तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
2: कक्षा बाह्रको नतिजा प्रकाशनमा लापरवाही गरिएको भन्दै विद्यार्थीहरूले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको विरोध पनि गरेका छन्। हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले सामाजिक सञ्जाल टिकटक, रेडिज र फेसबुक लगायत मार्फत मन्त्री पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरूले हिजो काठमाडौँको माइती घरमा विरोध प्रदर्शन पनि गरे। छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा 5 असारमा सार्वजनिक गरे लगतै सामाजिक सञ्जालमा असन्तुष्टिहरू पोखिन थालेको हो। त्यसै गरी पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश समेत पोखेको देख्न सकिन्छ। टिकटक बाहेक युवामाझ लोकप्रिय अर्को प्लेटफर्म रेडिटमा पनि यस्तै किसिमका आक्रोशहरू देखिन थालेका छन्। कृति भूषाल जो विद्यार्थीको रूपमा हुनुहुन्छ, नतिजाको गतिभन्दा पनि त्यसको निष्पक्षता र विश्वसनीयता सर्वोपरि हुने बताउनुहुन्छ। त्यसै गरी शिक्षा मन्त्री पोखरेलले यस विषयमा छानबिन गर्न समिति समेत गठन गर्नुभएको छ। कक्षा बाह्रको नतिजाको विषयमा विद्यार्थीबाट व्यक्त असन्तुष्टिबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो नै समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव सहितको प्रतिनिधित्व रहने शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। उक्त समितिले कक्षा बाह्रको उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा तथ्याङ्क प्रविष्टि डेटा एन्ट्रीको प्रमाणीकरणका विषयमा अध्ययन गर्ने जनाइएको छ। बोर्डले कक्षा बाह्रको नतिजा गत शुक्रबार सार्वजनिक गरेको हो। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। तर हतारमा नतिजा प्रकाशन गर्दा लापरवाही भएको र उक्त लापरवाहीका कारण परीक्षार्थीको नतिजा फरक परेको भन्दै विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलमा हिजो प्रदर्शन गरे। तर शिक्षा मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको समेत पटक पटक प्रष्टीकरण दिँदै आउनु भएको छ। नतिजामा असन्तुष्टि जनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न गरिएको आन्दोलनप्रति आफूले सम्मान गर्ने पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
6: नेपाली चियाको भारत निर्यातमा कडाई भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका 100 भन्दा बढी चिया उद्योगको हिजोदेखि संचालनमा आएका छन्। यही असार 1 गतेदेखि बन्द भएका उद्योगको स्थानीय संघीय सरकार र स्थानीय तहसंघको सहमतिपछि संचालनमा आएका हुन्। इलाम, झापा, पाँचथर, भोजपुर, कास्की लगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरणमा तयार गर्न माग गर्दै बन्द भएका थिए। सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने बारेमा राय उद्योगीहरूसँग सुझाव समेत लिएका कारण बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनसँग बताउनुभयो।
7: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
6: यसमा केही बुदाहरूमा सहमति भएको छ?
7: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ हजुर।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ। स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजा समेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुंगिदासम्म निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक नगर्ने बताएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्रै होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि देखिएका छन्। गैराती सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्लेले सबैभन्दा धेरै 2656 मत प्राप्त गर्नुभएको छ। महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो पनि बढ़दै गएको छ। 6 पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ। साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक। पदाधिकारीको उम्मेद्वार बन्न केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड छ, तर निर्वाचन कमिटिले परिणाम सार्वजनिक नगर्दै पदाधिकारीको धमाधम उम्मेद्वारी दर्ता भएको हो। 3849 महाधिवेशन प्रतिनिधि मध्ये 2959 अर्थात 76.88% मतदान गरेको पाइएको छ।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषध मुक्तिका लागि परामर्श र औषधि उपचारको महत्व।
9: बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो र यो सम्भव छ, सम्भव छ। तर घरमै बसेर अथवा ड्रग्स भित्रै परेर, ड्रग्सकै दलदलभित्र फसेर चाहिँ म सुध्रिन्छु अथवा यो गर्छु भनेर चाहिँ हुँदैन।
2: ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवानाको प्रस्ताव। 27 पालिकाले अझै ल्याएनन् बजेट। महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधारमा। व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू। राहदानी रोका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
14: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खापत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न, अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संहिता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ। भित्री विश्वमा वातावरण सहज बनाउने मौद्रिक नीति सुझाव शीर्षकमा अर्को खबर छ। बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तह मध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र
3: पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
16: कान्तिपुर दैनिकमा छापिएको खबर छ, सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोगका शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको यो खबर हो। व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागिएको थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युताइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण गरिँदैछ, सुनवाईलाई चाँडै नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाण्डु र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका 5, मधेशका 11, बागमतीका 2, गण्डकीका 1, लुम्बिनीका 4, कर्णालीका 1 र सुदूरपश्चिमका 3 पालिकाले 10 असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाण्डुबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौ शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैर दलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमाभन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000 सम्म, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000 सम्म, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000 सम्म, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ्दा महिनामै पाँच पटक इन्धनको भाउ बढ़ाउने निगम घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले दुई पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीले पनि माग गरेको खबरमा उल्लेख छ। आयल निगमका प्रवक्ता मनोज ठाकुर भने चैतमा एकैपटक 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति बेला नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो। धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाण्डु र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका तीन महिना चुनौती बीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका अजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
6: साझा खबरमा अब विदेशका खबर। दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ, 1500 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राजधानी काराकास र सबैभन्दा बढ़ी प्रभावित ला गोयरा राज्यमा उद्धार कर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.5 म्याग्नेच्यूडका दुई शक्तिशाली भूकम्प 1 मिनटको अन्तरमा गएका थिए। पश्चिमी यूरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्धवृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ। अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरिने तथा वृद्ध दीर्घ रोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ। यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ। नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ।
16: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो। यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो। अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह ई को खेलमा कुरासावसँग जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो। यो समूहमा जर्मनी 3 खेलमा 2 जित र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्। 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ। फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको भएको जानकारी गराएको हो। सन् 1951 एन्फा स्थापना भएको थियो। सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो। उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1 र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ। फिफाले भनेको छ धारा 16(1) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026 इन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ। राईलाई पठाइएको फिफाको इमेलमा उल्लेख गरिएको छ। अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्। सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ। उरुग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ।
17: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: मार्फत डिटिएच सेवा डिस्ट हो
1: डिस्ट हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब लागू औषधको लतबाट मुक्ति देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता रहेको सरकारको तथ्याङ्क भए पनि यो संख्या 7,00,000 भन्दा धेरै रहेको गैर सरकारी क्षेत्रका अभियन्ताहरू बताउँछन् लत लागेपछि छुटकारा कसरी सम्भव छ करिब 14 वर्ष प्रयोगकर्ता रहेर छुटकारा पाएपछि हिजो आज जनचेतना जगाउने अभियानमा लाग्नुभएका विशाल भट्टराईसँग हामीले कुराकानी गरेका छौं
4: लामो समय झन्नै 12-14 वर्ष चाहिँ ड्रग्समा बिताए अब त्यो ड्रग्समा मैले कस्तो जीवन बिताए त्यो मलाई थाहा छ मेरो परिवारले कति धेरै सफर गर्यो होइन अब त्यो सबै शारीरिक रूपमै धेरै कमजोर भयो मानसिक अवस्थाहरूदेखि आउने अल द टाइम एउटा बुवा आमाहरूलाई एक्सपेक्टेसन हुन्छ होइन छोराछोरीप्रति त्यो खाइसकेपछि एउटा चाहिँ बुवा आमाहरूसँग हामीले गर्ने ती व्यवहारहरू कति धेरै गरियो होला त्यो चिजहरू अहिले सुन्दा आफूलाई सोच्दाखेरि पनि रिग्रेट हुन्छ आर्थिक कति क्षति गरियो कति 8-10 वर्ष 12 वर्षको एउटा जीवनमा ड्रग्स खाएको अवधिमा मैले फर्केर हेर्ने भने त्यहाँ मलाई उपलब्धि अथवा त्यहाँ मैले खुसी हुनुपर्ने चिज फ्ल्यास मेरो केही पनि छैन
3: अहिले परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको
4: अहिले त मेरो सेटल परिवार छ ड्रग्स फ्री भएपछि 5 वर्षपछि अहिले म 10 वर्ष भयो ड्रग्ससँग सम्बन्धित सबै चिजहरू सेवन नगरेको
3: तपाईँको घरमा चाहिँ अहिले को को घरमा परिवारमा
4: मेरो श्रीमती छोरी छ मेरो बुवा आमा हुनुहुन्छ हामी दाजु हामी जोइन्ट फ्यामिली नै छौँ 4-5 वर्ष 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ
3: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न अथवा दाजुभाइ उहाँलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा जसलाई तपाईँले झन्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो
4: अहिले मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो दोस्रो जन्मै हो होइन
3: त्यो अरूले पनि पाउन सक्छ सम्भव छ
4: परिवारको धेरै ठुलो भेल्यु हुन्छ हेर्नुहोस् तर परिवार कस्तो भने यो अलिकति मैले यसलाई म एजुकेटिभ वेबाटै भन्न चाहन्छु किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो यो परिवारमा जाने गरेको कुरा भयो मेरो बुबा कलेजको प्रोफेसर 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ म जस्ता विद्यार्थीहरू 1,000 पढाउनुहुन्छ उहाँको घरमा यो समस्या आयो उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जस्तो गए पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ आज मैले यो जीवन जुन पाएको छु वास्तवमा मैले उपचार
5: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगा

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

एआईटीभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर प्रहरीका साथमा सुनिता र म श्रीकृष्ण। सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: केही दिन पछि 15 असारमा सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। पानी नपरेपछि देशका अधिकांश भागमा रोपाई शुरू भएको छैन, कतिपय ठाउँमा ब्याड समेत राखिएको छैन। यसपालि मौसमी प्रणालीमा भइरहेको बदलीलाई ध्यान दिँदै धान दिवस तथा रोपाई महोत्सवका नारा राखिएको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। एक साता अघि मनसून सक्रिय भए पनि उल्लेख्य रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार 8 असारसम्म देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। बर्खे सिजनमा मुलुकभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। 8 असारसम्म 1,37,798 हेक्टरमा रोपाई भएको छ। प्रदेशगत रूपमा हेर्दा कोशी, लुम्बिनी र कर्णालीमा गत वर्षभन्दा धेरै रोपाई भएको छ। कोशी मा रोपाई हुने क्षेत्रको 8.3, लुम्बिनीमा 19.4 र कर्णालीमा 22.8% क्षेत्रमा रोपाई भएको छ। मधेसमा 5 र गण्डकीमा 8% क्षेत्रमा रोपाई भएको छ। गत वर्षको 8 असारसम्म सुदूरपश्चिममा 33.4% क्षेत्रमा रोपाई भएकोमा यो वर्ष 9.3% क्षेत्रमा मात्र रोपाई भएको छ।
1: व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिश भर्जिन आइल्यान्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा उनीमाथि 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि उनीमाथि विस्तृत अनुसन्धान गर्ने भनिएको थियो, तर राजनैतिक पहुँचमा उनीमाथि अनुसन्धान अघि बढ़न सकेको थिएन। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको हो। त्यही क्रममा उनको पासपोर्ट रोक्काका लागि अध्यागमनमा पठाइएको विभागका एक अधिकारीले बताएका छन्। 2074 गरिएको प्रारम्भिक अध्ययनमा सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको रकमको स्रोत नखुलेको जनाउँदै अवैध रहेको निष्कर्ष निकालिएको थियो। सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको सीआईबी लगायत निकायका अधिकारीहरूको प्रारम्भिक अध्ययनमा सुमारीको कारोबार शंकास्पद देखिएको भन्दै विभागका महानिर्देशक समक्ष प्रतिवेदन बुझाइएको थियो। सुमार्गीले विदेशबाट ल्याएको करिब 3.5 अर्ब रूपियाँलाई नेपाल राष्ट्र बैंकले पनि शंकास्पद भन्दै निकासा रोकिदिएको थियो। सुमार्गीले वैधानिक कागजात पेश गर्न नसक्दा विभिन्न वाणिज्य बैंकमा रहेको रकम राष्ट्र बैंकले सिज गरेको थियो, तर 2075 पछि ती बैंकबाट सुमार्गीले रकम झिकिसकेको सम्बन्धित बैंक स्रोतहरूले जनाएका छन्। 2074 अघि उनले करिब 8.5 अर्ब रूपियाँ झिकेर प्रयोग गरिसकेका थिए, पछि 3 अर्ब रूपियाँ पनि निकासा गराउन उनी सफल भएका थिए। यस आधारमा उनले विभिन्न देशबाट करिब 11 अर्ब रूपियाँ भित्रिआएका छन्। सुमार्गीले साइप्रसको एरोवेल सर्विसेस प्राली, ब्रिटिश भर्जिन आइल्यान्डको जोधार इन्भेस्टमेन्ट प्रालीबाट बढ़ी रकम भित्रिआएको विभागको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। विभाग सम्बद्ध स्रोतका अनुसार यही रकमका विषयमा अनुसन्धानलाई तीव्रता दिएको हो। खोज पत्रकारिता केन्द्र खोपके र दि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट सीआईसीआईजेले माघ 2075 सार्वजनिक गरेको विवरण अनुसार सुमार्गीले विदेश स्थित विभिन्न कम्पनीमा पनि लगानी गरेका थिए। साइप्रस स्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र अहिलेसम्म पनि सक्रिय यो कम्पनी सन् 2008 खोलिएको हो। नेपालिक्स नाम दिएको खुलासामा भनिएको थियो सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै सम्पत्ति शुद्धिकरण गरेको पुष्टि हुने विभागले जनाएको छ। सन् 2008 2013 सुमार्गीले 9 पटकमा 6 करोड़ 31 लाख 85,533 अमेरिकी डलर एयरवेलबाट आफ्नो नेपाली कम्पनीमा रकम भित्राएको अनुसन्धानमा देखिएको थियो। सुमार्गीले अन्य विभिन्न विदेशी कम्पनीबाट झण्डै 6 करोड़ अमेरिकी डलर अहिलेसम्म नेपाल भित्राइसकेको अनुसन्धानले देखाएको छ। पुष 2074 तयार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रारम्भिक अध्ययन प्रतिवेदनले सो रकम अवैध भएको निष्कर्ष निकालेको थियो।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितौनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विशेषज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनैतिक प्रस्तावनामा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राजसपाले प्रतिनिधि सभाको चुनावी वाचा पत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राजसभाका तत्कालीन उपसभापति स्वर्णिम वाग्लेले ल्याएको अर्थ राजनैतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राजसभाले बहसमा प्रवेश गराइसकेको उल्लेख छ। 59 सदस्यीय राष्ट्रिय सभामा 3 जना मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 जना प्रदेशसभाको सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पकड़ हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको उम्मेद्वार मात्रै निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचक मण्डलमा समावेश रहेका मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसले पनि राष्ट्रिय सभामा राजनैतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। संविधान र कानूनले स्वतन्त्र रूपमा उम्मेद्वार हुनबाट बन्देज गरेको छैन। मतदाता प्राय सबै राजनैतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्न सम्भावना नरहेको राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन्। उनले भने राजसभाले एकपछि अर्को नयाँ विषय ल्याइ संविधानले गरेका व्यवस्था अभ्यास त्यसले दिइरहेको परिणाम विश्लेषण नगरी 81 विभिन्न प्रस्ताव बहसमा ल्याइएको देखिन्छ। यसले संविधान पुनर्लेखनको स्थिति देखाइरहेको छ जुन अहिले सम्भव देखिँदैन। प्रदेशसभाको खारेजी राष्ट्रिय सभा र स्थानीय तहलाई गैर दलीय बनाउने सांसदलाई मन्त्री नबनाउने विषयका लागि संविधान संशोधन आवश्यक हुने अधिकारीको भनाइ छ। अहिलेको संविधानले मन्त्री हुन संघीय सांसद बन्ने पर्नेमा जोड़ दिएको छ। संविधानमा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुन पाउने तर 6 महिनाभित्र संसद सदस्य बन्नुपर्ने व्यवस्था छ। त्यसैले अहिलेको विधान अनुसार संघीय संसद सदस्य नभएको व्यक्ति 6 महिनाभन्दा बढ़ी मन्त्री हुन मिल्दैन। राष्ट्रपा नेतृत्वको सरकारले संविधान संशोधनका लागि तयारी थालिसकेको छ। संविधान संशोधनका लागि एजेण्डा पहिल्याउन कार्यदल गठन गरिएको छ। तर राष्ट्रपा आफैले एकपछि अर्को नयाँ विषय बहसमा ल्याउँदा संविधान संशोधनमा राजनीतिक दलहरूबीच सहमति बन्ने सम्भावना क्षीण हुन जाने वरिष्ठ अधिवक्ता अधिकारी बताउँछन्। प्राध्यापक कृष्ण खनाल राष्ट्रपाको शुरूदेखि नै संविधानप्रति रिजर्भेशन रहेको र त्यसैको निरन्तरतामा महाधिवेशन पनि आएको बताउँछन्। एकपछि अर्को गरी संविधानका धेरै विषय चलाउने चाहनालाई उनी राष्ट्रपाको अन्तर्विरोधको अभिव्यक्ति ठान्छन्।
1: कक्षा 12 को नतिजामा असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। कक्षा 12 को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भए पनि पुनर्मूल्याङ्कनको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरूलाई परेको उनीहरूको गुनासो छ। विद्यार्थीले निष्पक्ष छानबिन र उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। कक्षा 12 को नतिजा सम्बन्धी विवाद अंकको विषय नभई हजारौं विद्यार्थीको भविष्यसँग जोड़िएको उनीहरूको भनाइ छ। यसैबीच शिक्षा मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तर पुस्तिकाको परीक्षण र तथ्याङ्कको भेरिफिकेशनका लागि समिति गठन गरिएको बताएका छन्। उनका अनुसार समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ। बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै मन्त्री पोखरेलले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको दावी गरेका छन्।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग.
1: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार.
2: कान्तिपुर सविस्तार.
1: नेपालीहरूको उच्च शिक्षाको गन्तव्य मध्येको एक प्रमुख देश जापानमा मानसिक दबावका कारण आत्महत्याका घटना बढ़न थालेका छन्. महँगो ब्याजमा ऋण गरेर जापान पुगेकाहरू पर्याप्त क्षमता सीप र भाषागत समस्याका कारण जोखिममा परेका हुन्. विद्यार्थी भिसामा जानेहरू पछिल्लो पटक श्रमिकका रूपमा काम गर्न थालेपछि यो समस्या थप बढ़ेको छ. थप जानकारी सहित कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको एक सामग्री.
3: जापानमा 10 महिना यता 67 जना नेपालीको मृत्यु भएको छ. त्यसमा 25 जनाले आत्महत्या गरेका छन्, जसमा अधिकांश विद्यार्थी भिसामा काम गर्न गएकाहरू छन्. परराष्ट्र मन्त्रालयका अनुसार गत श्रावणदेखि जेठ 18 सम्ममा 67 जना नेपालीको ज्यान गएको हो. बिरामी भएर मृत्यु हुनेको संख्या कम छ. कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ, तर धेरै जसोमा पत्ता नलागेको भनेर भनिएको छ. जापानका लागि कार्यवाहका राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढ़ेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताए. उनले भने कतिपय परिवारका सदस्यले यहाँ नै अन्तिम संस्कार गर्ने गरेका छन्. कतिपय केसमा अन्तिम संस्कार भइसकेको पछि आफन्तले दूतावासलाई जानकारी पनि दिने गरेको छैन. जापानबाट नेपालमा सब ल्याउनका लागि झण्डै 12 लाख रूपियाँ लाग्ने गरेको छ. शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा आएका विद्यार्थीको शवलाई नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्. त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउने गरेको छैन. पछिल्लो समय जापानमा विद्यार्थी भिसामा भाषा पढ्न भन्दै काम गर्न जान थालेको पाइएको छ. यसरी गएका विद्यार्थी भिसामा जानलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छैन. श्रम स्वीकृति नलिएको श्रमिकको मृत्यु भएकाको शव ल्याउन वा व्यवस्थापन गर्न वैदेशिक रोजगार बोर्डले खर्च दिने गरेको छैन. मृत्यु वा आत्महत्या भएका नेपालीहरू विशेष गरी निर्माण क्षेत्र, नेपालीबाट संचालित होटल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत छन्। जापानमा नेपालीबाट संचालित होटल रेस्टुरेन्टको संख्या करिब 6,000 छ. रेस्टुरेन्ट संचालकले श्रमिकको स्वास्थ्य बीमा र सामाजिक सुरक्षा रकम भुक्तानी तिर्ने गरेका छैनन्. नेपालका शैक्षिक परामर्शदाता कन्सल्टेन्सीले विभिन्न प्रलोभन देखाएर चरको शुल्क लिएर पठाइरहेका छन्. जापान सरकारको अभिलेख अनुसार सन् 2025 सम्म 1,16,000 जना विद्यार्थी जापानमा छन्। यो संख्या चीनपछि नेपाली दोस्रो स्थानमा पर्छ. अहिले जापानमा रहेको आप्रवासीको सूचीमा नेपालको संख्या 5औंमा छ. जापानमा कुल नेपालीको संख्या 3,992 जना रहेका छन्, जसमा स्थायी आवश्यक परिचय पत्र लिने नेपालीको संख्या 9,908 जना रहेका छन्. गैर आवश्यक नेपालीसँग जापानका अनुसार उच्च ब्याजमा ऋण काटेर जापान पुगेका नेपाली विद्यार्थी मानसिक दबावमा फँसेका छन्। एनआरएनए जापानका सचिव सचिन अरियालले भने जापान महँगो भएकाले कोठा भाडा, खानपिन र ट्युसन शुल्क धान्न 28 घण्टाको कमाईले पुग्दैन. नेपालको ऋण तिर्न परिवारले पैसा माग्दा मानसिक तनाव हुन्छ. विद्यार्थी भिसाबाट श्रम भिसा लिन एकदमै कठिन छ, जसले गर्दा आत्महत्या बढ़न थालेको देखिन्छ. काम नपाउनेले त झन् नेपालबाटै पैसा मगाएर खर्च चलाउनु पर्छ. 28 घण्टा भन्दा बढ़ी काम गरेको भेटिएका केसमा दैनिक जसो नेपाली पक्राउ परिरहेका छन्. जापानमा अध्ययनरत नेपाली विद्यार्थी उमा खत्रीले जीवन निकै कठिन रहेको बताइन्. उनले भनिन्, जापान आएपछि धेरै दुःख गर्नुपर्छ भनेर मैले सोचेको नै थिइन. जापानी भाषामा दखल भएर आउनु पर्दो रहेछ. मेहनत गर्नेका लागि राम्रो छ, तर विद्यार्थीलाई कठिन छ. सिटीमा बस्न निकै महँगो छ. गाउँतिर घर भाडा सस्तो, तर काम पाइँदैन. कलेज 80% उपस्थित अनिवार्य छ. यो भएन भने भिसा नवीकरणमा समस्या आउँछ. 13,50,000 तिरेर जापान पुगेका बागलुङका हिरा श्रेष्ठले हप्तामा 28 घण्टा भन्दा बढी काम गर्नेले पनि खाना लाउन र ब्याज मात्रै तिर्न पुग्ने गरेको बताए. नेपालबाट धेरै अपेक्षा गरेर आउन सकिन्छ, तर कतिले 2 वर्षभित्र ऋण तिर्नै मुस्किल पर्छ. उनले भने, नेपालमा सोच्ने र जापानमा भोग्ने वास्तविकता निकै फरक छ. नेपालमा बस्दा धेरैलाई 70-80 हजार धेरै हो जस्तो लाग्छ, तर जापानमा 1 लाख भन्दा बढी कमाई हुँदा पनि घर पठाउन सकिँदैन. यही टिक्न पनि कठिन छ, पैसा हातमै बस्दैन. उनले कन्सल्टेन्सीको मिठा कुरामा नेपाली विद्यार्थी पस्ने गरेको बताए. भाषा 1 वर्ष सिक्नुपर्छ, कामको ग्यारेन्टी हुँदैन. पार्ट टाइममा पनि धेरै प्रतिस्पर्धा हुन्छ. उनले भने, पैसा बचाउन 2 काम गर्नुपर्छ, जुन गैर कानूनी हो. यसले भिसा रद्द समेत हुन सक्छ. जापानमा निश्चित सिद्धित्व कामदारको हैसियतमा जाने निकै कम छ. व्यवसाय र कृषि क्षेत्रमा प्रशिक्षणार्थी कामदार जाने गरेका छन्। नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृति लिएर नपठाउन परराष्ट्र मार्फत श्रम मन्त्रालयमा पत्र पठाएको छ। गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति संस्थागत र व्यक्तिगत गरी जानेको संख्या मात्रै 18744 जना छ, जसमा महिला मात्रै 5800 छन्। दूतावासबाट मागपत्र प्रमाणीकरण भएर आएको प्रशिक्षणार्थी कामदार समस्या लिएर जानेको अभिलेख भेटिन्छ। उनीहरूको मृत्यु भएमा रोजगारदाता कम्पनी वा नेपालको म्यानपावरलाई नै जिम्मेवार बनाउन सकिन्छ। नेपालमा पनि सब पठाउन सहज छ। व्यक्तिगत श्रम स्वीकृति लिएर आएका श्रमिक र विद्यार्थीको अभिलेख पनि दूतावाससँग छैन।
4: अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ। आन्तरिक द्वन्द्व कलहर विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझै थप अन्योल र अनिश्चिततातर्फ खेलिएको छ। अब नेपाली फुटबल खेलाड़ी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भने रेफ्री र प्रशिक्षकको भविष्य समेत अन्यलमा परेको छ। इन्फाको अर्ली इलेक्सनबाट शुरू विवाद अन्तत प्रतिबन्धको स्थितिमा पुगेको हो। फिफाका महासचिव म्याथिस ग्राफस्ट्रोमले इन्फालाई पत्र लेख्दै प्रतिबन्धको जानकारी गराएका हुन्। पंकज विक्रम नेम्बाङ नेतृत्वको इन्फा कार्य समितिको 4 वर्ष कार्यकाल 5 असारमा सकिएको छ, तर 5 महिना अगाडि नै अर्ली इलेक्सन गर्न खोजेपछि विवाद शुरू भएको हो। त्यति बेला तहगत जिल्ला संरचना अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो। त्यसबारे उजुरी परेपछि राखेफले इन्फालाई चैतमा तीन महिनाका लागि निलम्बन गरेको थियो, तर त्यो निलम्बन 2 महिना पनि पूरा नभएको स्थितिमा फुकुवा गरियो। त्यसपछि पनि अन्यल कायमै रह्यो र फिफाले अहिले प्रतिबन्धको निर्णय सुनाएको हो।
1: आगामी आर्थिक वर्षको बजेट 10 असारभित्र सार्वजनिक गर्नुपर्ने समय सीमासम्म 27 स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। 753 स्थानीय तहमध्ये 2 उपमहानगरपालिका सहित 10 नगर र 15 गाउँपालिकाले गाउँ नगरसभामा आगामी वर्षको बजेट पेश गर्न नसकेका हुन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 10 असारसम्म 726 स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। मन्त्रालयका अनुसार कोशी प्रदेशका 5, मधेसका 11, बागमतीका 2, गण्डकीमा 1, लुम्बिनीमा 4, कर्णालीमा 1 र सुदूरपश्चिमका 3 वटा स्थानीय तहले असार 10 सम्म बजेट सार्वजनिक गर्न सकेका छैनन्। पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको टकराव, जनप्रतिनिधि बीच नीति तथा कार्यक्रम र बजेट बाँडफाँडमा बेमेल र बजेट खर्चमा संघीय मन्त्रालयको हस्तक्षेपका कारण ती पालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताए। यस्तै गाउँपालिकाका राष्ट्रिय महासंघका प्रमुख कार्यकारी निर्देशक सीईओ राजेन्द्र प्याकुरेले बजेट बनाउन तयारी नपुगेको, अध्यक्ष र परिवारका सदस्य बिरामी परेको, बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारणले तोकिएको समयमा बजेट पेश हुन नसकेको हिजो विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

0: आजकल AI voice, fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

भने 81.2% रहेको जनाइएको छ। अहिले दुवैतर्फको फाउण्डेशनको काम सकिएर नेटवर्क आर्सको काम भइरहेको मुङलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिए।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरान युद्धपछि विश्वभर विद्युतीय सवारी साधन ईभी गाड़ीको बजार विस्तार भएको छ। ईभीमा आकर्षण तीव्र बढ़े पनि चार्जिङ पूर्वाधारको विकास भने तुलनात्मक रूपमा सुस्त छ। इरान युद्धले हर्मुजको जलमार्गमा अवरोध हुँदा विश्वको झण्डै 20% कच्चा तेल र प्राकृतिक ग्यास एलएनजी बाहिरी पाएन। यसको प्रभाव सबैभन्दा पहिले एसिया र त्यसपछि अफ्रिकामा पर्यो। नतिजा स्वरूप ईभी प्रति आकर्षण बढ़ेको हो। चीनिया अधिकारीहरूका अनुसार गत अप्रेलमा चीनको विश्वव्यापी ईभी निर्यात 9.4 अर्ब डलर बराबर थियो। यो नयाँ रेकर्ड हो। विशेष गरी अस्ट्रेलिया, ब्राजिल, दक्षिण पूर्वी एसिया र पूर्वी अफ्रिकी क्षेत्रहरूमा चीनिया गाड़ीको माग ह्वात्तै बढ़ेको छ।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइट्स गुड
5: जर्मनीले हराउँदै क्विजर फिफा विश्वकप फुटबल 2026 को

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180049।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029552320 र 98420501।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 संखुवा सभा।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
7: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुण्डलमाको पाप थियो कुनै।
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861-53-2950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842-16654 र सहसचिव होम बहादुर मगर 9842-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 9843-47-262,
4: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही नीति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
3: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतिसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
4: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97992520, फोन नम्बर 0295652201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
5: सम्पर्क 0291404084 र 98040485827।
7: आयो सबको घर घर
8: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
2: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47 98 00 90 00 62।
13: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल 98 6 15 39 4 44
15: र 0 29 5 90 155।
16: More style, more design. Total Tailors.
17: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
17: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ सङ्खुवा सभा।
18: नमस्कार वडाध्यक्षज्यू।
19: नमस्ते नमस्ते, के भन्नु भयो त?
18: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
19: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
18: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
20: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
21: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
22: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
23: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
24: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98 4 20 82 776।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।

0: उठा रेडियो संख्या सभा 95.5 मेगाहर्ट्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
7: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-420-50-541।
8: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू:
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
10: तपाईँलाई जानकारी गराउँछौ, सुतिका स्नान मुहूर्त अथवा गर्भवती महिलाले स्नान गर्ने पहिलो दिन के जुर्नु पर्दो रहेछ है, थाहा पाउनु पर्यो नि। यो बिचरा कसले भन्ने आशा थाहा पाउने? हाम्रा आमाहरूलाई, हाम्रा दिदीहरूलाई, हाम्रा भाउजूहरूलाई, काकीहरूलाई, सानीमाहरूलाई कसले भन्ने आशा र बिचरा थाहा हुने? अनि त्यत्तिकै गयो, नुहायो, आयो, अनि भोलिदेखि ढाड दुख्या छ भने छ, पेटमा स्वास्थ्य बिग्रियो भने छ, टाउको दुख्न थाल्यो भने छ, यो सबै के हो? पानीको दोष लागेको कारण हो। त्यही भएर आजदेखि भनेको मान्नु, यो आवाजलाई रेकर्ड गर्नु हजुर, काम लाग्छ कहिले काहीँ। बुझ्नुभयो कि भएन? यस्ता कुराहरू त सेभ गरेर राख्ने कुरा हो. यो त फेरि धेरै कुराहरूको, प्रत्येक दिन मान्छे हजारौं हजार मान्छे जन्मिरहेका छन्, सबैलाई चाहिने कुरा होइन है. ध्यान दिनु होला, यस्ता कुराहरूमा बुझ्नु भएन भने हाम्रो फेसबुक आइडी थाहा छैन, फेसबुक आइडीमा गएर सर्च गर्नु न. फेसबुक सबैले चलाउनुहुन्छ तपाईँहरू होइन, फेसबुकमा जानुहोस् अनि लक्ष्मण सुवेदी 333 LAXMANYUBEDI सुवेदी 333 यो सर्च गर्नुहोस् र तपाईँ हाम्रो भेटघाट हुन्छ. फेसबुकबाट म्यासेज गर्नुहोस् अथवा हाम्रो 9843597658 यो नम्बर वाट्सएप छ, यो नम्बर सेभ गरेर वाट्सएपमा म्यासेज गर्नुहोस् होइन. अथवा हामीलाई तपाईँले युट्युबमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्, हाम्रो आफ्नै युट्युब च्यानल आउँछ. अब यसमा भिडियो हाल्ने त धेरैचोटि भनियो, पा छैन है. यसमा तपाईँहरूले हामीलाई त्यहाँ सब्सक्राइब पनि गर्नुहोला, भिडियोहरू अलिअलि छन् हेर्दै पनि गर्नुहोला. केही अब के को बारेमा भिडियो हाल्ने भनेर तपाईँले खबर गर्दै पनि गर्नुहोला. तपाईँले कमेन्ट गर्नुभएको युट्युबमा गएर कमेन्ट गर्नुभयो भने त्यहाँबाट हामी त्यही अनुसारका के गर्छौं, त्यही अनुसारका भिडियोहरू बनाएर त युट्युबमा हामीले पोस्ट गरिदिनेछौँ र तपाईँहरूलाई हेर्न सजिलो पनि हुन्छ है. नम्बर थाहा पाउनुभयो, नाम थाहा पाउनुभयो, फेसबुकमा जाने अथवा जुनसुकै सामाजिक सञ्जालमा LAXMANYUBEDI सुवेदी 333 अनि नम्बर चाहिँ भनिहाल्छु है, दिनैभरि पनि फोन गर्नुहोला यही नम्बरमा 9843597658 यो नम्बर चाहिँ वाट्सएप पनि छ, यसमा चाहिँ भाइबर पनि छ होइन. अनि अर्को चाहिँ एनसेलको नम्बर 9812473601 यो नम्बरमा सम्पर्क भने तपाईँ दिनैभरि पनि गर्न सक्नुहुन्छ. लागिहालौँ, धेरै ढिलो गर्नु भएको छैन होइन. अब सुतिका स्नान मुहूर्त म तपाईँलाई एकदमै ध्यान दिएर सुन्ने खालको शास्त्रको ज्ञान दिइरहेको छु, ध्यान दिएर सुन्नुहोला. पोषम ध्रुवेन्दु करव्रात हेषु सूतिर् स्नानम समित्र भरबीज कुजेषु सस्तम नाद्रात्रय श्रुतिमघान्तकमेश मूलम त्वाष्टम ज्ञशौरि वसुसर विदिक्त तिथ्याम. कति राम्रो श्लोक छ है. यसको अर्थ के भनौ भने सबैभन्दा पहिले रेवती नक्षत्र, उत्तर भाद्रपदा, उत्तर साडा र उत्तर फाल्गुनी नक्षत्र, तीनटा नक्षत्र, रोहिणी नक्षत्र, मृगशिर नक्षत्र, हस्ता नक्षत्र, स्वाति नक्षत्र, अश्विनी नक्षत्र र अनुराधा नक्षत्रमा अनि आइतबार, बिहिबार, मंगलबार होइन सुतिका स्नान गर्नलाई शुभ हुन्छ भनेर शास्त्रमा देखा छ है. अर्को के छ भने आराध्रा नक्षत्र, पुनर्वसु नक्षत्र, तिष्य नक्षत्र अनि श्रवण नक्षत्र, मगा नक्षत्र अनि विशाखा र कृतिका नक्षत्र अनि मूल नक्षत्र, चित्रा नक्षत्र अनि बुधबार र शनिबार. बुझ्नुभयो कि भएन? षष्ठी अष्टमी चतुर्थी नवमी र चतुर्दशी तिथिमा स्नान गर्यो भने रोग बढ्छ भनेर शास्त्रमा लेखेको छ. गर्न हुँदैन स्नान, पहिलो स्नान है फेरि है, त्यो ख्याल गर्नुहोला. अब यो संस्कारहरूमा हामीले तपाईँलाई कहिले हामीले के को संस्कार बतायौं, कहिले हामीले के को संस्कार बतायौं, यी सबै शास्त्रमा लेखेका कुराहरू मैले तपाईँलाई घोकेर भनेको छु, हेरेर भनेको छु, सत्य भनेको ल तपाईँहरूलाई सिकाउनको लागि, हाम्रा दिदीबहिनीहरूलाई थाहा होस् भन्नको लागि, हाम्रा आमा काकी फुपूहरूलाई थाहा होस् भन्नको लागि भनेको हो. अब एउटा एकदम महत्वपूर्ण कुरा जोडिहाल्छु पहिले ल. ए गुरुबा, फोन आउँछ हामीलाई धेरै नि, हजुर हजुर राधे राधे भन्यो, मेरो छोराको हेरी छैन 8 महिना दाता आयो अरे, केही हुन्न राम्रै हो त, होइन नि गाउँ गर्दै हुँदैन भने त राम्रो हुँदैन भने, खै किन भन्छन् त्यहाँका बाजेहरू. अनि गुरुबा 12 महिनामा दाँत आयो नि के हुन्छ, माथि आयो कि पहिले तल आयो, तल आएछ पहिलो, केही हुन राम्रै हुन्छ त भन्छु म. होइन गुरुबा यहाँ त 12 त राम्रो होइन अरे नि त भन्छन्, खै कहाँ लेखाएको छ नि. अब म आज श्लोक पढ्छु, श्लोक पढेर तपाईँलाई सुनाउँछु ल, श्लोक पढिदिन्छु, ध्यान दिएर सुन्नु होला. किनभने यो कार्यक्रम यतिखेर धेरै ठाउँमा बजिरहेको छ, धेरै ठाउँको मान्छेलाई शास्त्रको ज्ञान चाहिएको छ, धेरै ठाउँको मान्छेलाई चाहिँ संस्कार चाहिएको छ। मासे चित प्रथमे सबैद सदसनो बालो विनाशेत स्वयं अन्य सक्रमतो नुजात भगिनी मात्र ग्रधान द्वादिके षष्टादो लभते हि भोगमतुलम तातत सुख पुष्टताम लक्ष्मी सौख्यमथो जनो सदसनो बोर्ध्यम स्वपित्रादिहा। दाँत उम्रिने सबैभन्दा पहिले ध्यान दिनु, दाँत स्वयं आयो भने एकदमै मतलब जन्मदैमा चाहिँ दाँत आयो भने धेरै ठुलो कष्ट हुन्छ, आफै पनि विनाश हुन्छ भनेको छ, तर धेरै ठुलो कष्ट हुन्छ। अनि दाँत सबैभन्दा पहिले बच्चाको पहिलो दाँत चाहिँ माथिबाट आयो भने अशुभ मानिन्छ, तलबाट तल्लो गिजाबाट दाँत आउनु पर्यो, पहिलो दाँत के हजुर, पहिलो दाँत तलबाट आयो अरू दाँत जताबाट आयो भने केही फरक परेन, पहिलो दाँत चाहिँ तलबाट आउनु पर्यो। अब कति महिनामा आउने त भनेको, स्वयं दाँत सहित जन्म भयो भने त धेरै ठूलो कष्ट भयो, अनि बुवा आमालाई पिर्छ भनेको छ, दाँत सहित जन्मे भने बुवा आमालाई ठूलो धक्का दिन्छ अरे। अब जन्मेको एक महिनाभित्रमा दाँत आयो गुरुवा तलैबाट आयो, तर के गरिन्छ भन्दा एक महिनामा आयो भने विनश्येत स्वयं, आफैलाई स्वयंलाई घाटा हुने भयो, बच्चा एकदमै ठूलो समस्यामा पर्ने भयो होइन। अब दुई महिनामा जन्मियो भने मतलब जन्मेको दुई महिनामा आयो भने के हुन्छ भन्दा आफूभन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए नजन्मिने भए भाइहरू है। तेस्रो महिनामा दाँत आयो भने के हुन्छ बहिनीलाई पिर्ने भयो, भनेको दोस्रो महिनामा दाँत आए पनि तेस्रो महिनामा दाँत आए पनि जे भए पनि आमा बाबाको गर्भबाट बच्चा खेर दिएर जाने भयो है। अनि चौथो महिनामा आयो भने आमालाई धेरै कष्ट हुन्छ है भनेर लेखेको छ। अनि पाँचौं महिनामा आयो भने आफूभन्दा ठूलो दाईहरूलाई पिर्छ भनेर लेखेको छ। अनि पाँचौं महिना पछाडि के भनेको छ, छैटौ महिनामा आयो भने धेरै ठूलो सुख हुन्छ छोरालाई, धेरै ठूलो आहा घर परिवार सन्तान सबैलाई सुख हुन्छ छैटौ महिनामा। जम्मा पाँचवटा महिना बार्नु छ है, फेरि सुन्नु ध्यान दिएर, मैले कता कता मामली पिर्ने पनि देखेको छु कतै कतै, यो आमाको ठाउँमा कसै कसैलाई मामा पनि भनिदिन्छन् क्या हजुर, त्यो पनि कुरा हो है। अलिअलि पाँच महिनामा समय आयो भने मामालाई पनि पेर्न सक्छ नातिन होला, तर छैटौं महिनादेखि आयो भने शुभ हो, छैटौं महिनामा आए पनि शुभ हो, सातौं महिनामा आए पनि शुभ हो, आठौं महिनामा आए पनि शुभ हो, नवौं महिनामा आए पनि शुभ हो, दशौं महिनामा आए जहिले आए पनि शुभ हो। जम्मा जन्मिएपछि पाँचवटा महिना चाहिँ ख्याल गर्नु पर्यो दाँत आयो कि आएन भनेर। अब यसमा एउटा कुरा, एकदमै कुरा के छ भने कहिलेकाहीँ त हुन्छ नि त, लु मानौ दुई महिनामा आयो दाँत के गरिन्छ, अब शान्ति त गर्नु पर्यो, पिर्न त दिन भएन, त्यस्तो बेला चाहिँ सुवर्ण मूर्तिमा पूजा गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र त्यही भालुद्वारा चाहिँ दधि प्राशन भन्छ के अरे, दही खायो भने केही कुरामा शुभ हुन्छ भनेर शास्त्रमा लेखेको छ, थोरै तिल हालेर अनि थोरै दही प्राशन गर्यो भने केही दोषहरू निको हुन्छ है। सानो टुक्रो सुन ल्याएर पूजा गर्ने, त्यही सुनद्वारा यस्तो ओठमा लगाइदिने दधि दही, त्यति गर्यो भने धेरै कुरामा राम्रो भइहाल्छ, आत्तिनु कोही पर्दैन। जबसम्म तपाईँले शास्त्र मान्नुहुन्छ, जबसम्म तपाईँले संस्कार मान्नुहुन्छ, जबसम्म तपाईँले चाहिँ संस्कृति मान्नुहुन्छ भने के हुन्छ, तपाईँलाई डर्नेको कोही चिन्ता छैन, डर्नेको भाग्नेको तपाईँलाई केही आतुरी छैन हजुर। धेरै कुराको हामीले तपाईँलाई संस्कार सिकाइरहेका छौँ, संस्कारलाई आत्मसाथ गर्नुहोस् न, केही भयो भने हामी त्यसको जिम्मेवारी लिन्छौँ। अब बाहुनको छोरा आउँछन्, कानमा जनै हुँदैन, होटलमा बस्छौ च्वाचाको मासु खान्छन् ए हरि, राँगो खाइदिन्छन् ए हरि भगवान, यस्तो हुन्छ के गर्ने, त्यो सम्झिँदा पनि खल खाली पसिना आउँछ मलाई त रिसले, क्या त संस्कारहीन देखिको रिसले, ए प्रभु हजुर हजुर यो धामीहरू अलिकति अझै यहाँ धामी बाहरूले कुरो बिगार्नु भएको छ है हजुर, धामी बाहरूले बलि दिन्छ, अस्ति कता मैले एउटा युट्युबमा कि केमा टिप्स देखाएको थिएँ, एउटा गुरुबा साह्रै रिसाउनु भएछ क्या, बलि बलि भन्छ नि सब बिचरा, त बोकोले बिचरा त राँगोले के को चाहिँ पाप गरेको थियो त्यसलाई चाहिँ काटेको, बलि दिन सक्ने त्यस्तो भगवान्लाई प्यार गर्ने मान्छेले त आफू स्वयंको दिनु नै बलि भन्नु चाहिँ एउटा गुरुबा उफ्रिरहनु भएको छ, म अस्ति खरो गुरुबा हुँदो रहेछ, यसो सोच्ने वास्तव हुन त हो नि है, हामी भगवान्लाई कति माया गर्छौं, भगवानको लागि भनेर चट्ट हामीले खानै पर्ने कुरो चाहिँ काटेर दिन्छौँ बाहिर, ए भगवान तपाईँले अहिलेसम्म कहिले सुन्नु भएको छ बाघलाई चाहिँ बलि दिए अरे भनेको छैन, के दिन्छ बलि कुखुरा, के दिन्छ बलि बोका, के दिन्छ बलि राँगा, यति होइन बलि दिने, अथवा हाँस पनि दिनुहुन्छ होला परेवा पनि दिनुहुन्छ होला, त्यही त्यही खानुहुन्छ अनि त्यही त्यही तपाईँहरू बलि दिनुहुन्छ, ठिक छ बलि दिने भए दिउँ न त, मैले पनि तपाईँलाई साथ दिइन्छु ल, तर बलि दिने भइसकेपछि त्यो दिएको कुरा किन ल्याएको फेरि फिर्ता, पाप लाग्दैन भगवान्लाई दिएको चिज ल्याउनलाई, शास्त्रमा के ल्याएको छ आमामा भगवान्लाई अर्पण गरेको घरमा फिर्ता ल्यायो भने है भगवानको दक्षिणा कहिले काहीँ झुकिएर आफ्नो खल्तीमा हातमा कतै झोलामा पर्यो भने त्यसो त ब्रह्म हत्याको दोष लाग्छ भनेर शास्त्रमा लेखा छ, अनि भगवान्लाई दिएको कुरा लिएर किन आउने, रगतै मात्रै माग्नु छ भने थोरै यसो सियोलो कोट्याएर रगत दिनु नि एक दुई सफा भइहाल्छ त नि, किन काट्नुपर्छ त ल, तपाईँहरूलाई चित्त बुझेन है गुरुबाले गर्दा हाम्रो अब सबै खुसी नै भयो भन्नुभएको छ, ठिकै छ तर धेरैले बुझ्नु भएको छ भित्र यति खुसी छु म, धेरैले क्या अझ अलिकति पढे लेखेका मान्छेहरू त ठ्याक्कै बुझिहाल्नुहुन्छ, ओहो गुरुबाले भनेको कुरा सही हो, रिसर्च गर्नुपर्यो नि, मैले के बोलिरहेको छु विश्वास नगर्नुहोस् तर मैले बोलेको कुरालाई तपाईँले अनुसन्धान गर्नुहोस् न अब होइन, हाम्रा ऋषि महर्षिले बोलेका कुराहरू ऋषि महर्षिले भनेका शास्त्रका कुराहरूलाई तपाईँले खोज्ने हो नि त, खोजेपछि धेरै कुरा थाहा पाइहाल्छ, आदरणीय सज्जन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छौँ, हामीले यतिखेर दाँत उम्रिनेको कुरा भन्यौं, एक महिनामा आफैलाई विनाश हुन्छ, दुई महिनामा भाइलाई विनाश हुन्छ, तीन महिनामा बहिनी विनाश हुन्छ होइन हजुर, हो कि होइन, मैले भनेको बुझ्नु भएको छैन छैन, बुझ्नु भएको छैन भने दिनैभरि तपाईँको लागि फोन खुल्ला हुन्छ है हजुर, फोन फटाफट रूपमा गर्ने, अनि चौथो महिनामा चाहिँ आमालाई पीड़ा हुन्छ, पाँचौं महिनामा चाहिँ दाइलाई पीड़ा हुन्छ, अब छैटौं महिनादेखि पीड़ा हुन्छ भन्ने ब्राह्मण गुरुहरूले कहाँ पढ्नु भएर खोजिदिनुहोस् न, मुहूर्त चिन्तामणीमा नभएको कुरो कतै होला ज्योतिषमा, ल पाँचौं महिनासम्म पिरियो छैटौं महिनादेखि सबै राम्रो, तर दाँत सहित जन्म भयो भने चाहिँ अलि दुखै हुन्छ, आमा बुवालाई पनि पिर्छ एउटा कुरा, एउटा कुरा अर्को कुरा, पहिलो दाँत सिसकभर त्यो महिनामा पनि पाँच महिना पछाडि पनि तलपट्टि आएको चाहिँ राम्रो है, तल्लो दाँत चाहिँ आएको राम्रो ल, त्यसो भयो भने चाहिँ हाम्रो सबै कुरा राम्रो भइहाल्छ है, धेरैका छोराछोरी जन्मिया छन् बाफाई गर्न छ के छ भन्दा सबै भन्छु आजमा, सबै कुराको चर्चा पोल खोलिदिन्छु आजमा, ल हामीले के भन्यौं दाँत आउनेको चरणमा, अब अघि हामीले यो त हामीले बीचमा राखेको हो नि त यो त होइन, किनभने पाँच महिनासम्मको संस्कारको बारेमा आउँदैछ कुरो, नामकरण भयो, अब दाँत उम्रिन्छ अनि यो सँगसँगै नारायण सँगसँगै के हुन्छ, नारायण सँगसँगै कुकुरोमा राख्ने पनि नियम हुन्छ नि, होइन कुकुरोमा राख्ने क्या, कुकुरो थाहा छ, कुकुरो माथिपट्टि डोरी बाँधेर तलपट्टि सारी बाँधेर अथवा चाहिँ यस्तो भाटाहरूको बनाउने, आजभन्दा किन्न पाइँदो रहेछ है, थाहा भयो नि त हजुर होइन, त्यही भएर किन्न पाइँदो रहेछ भने कुकुर किन्न पाइन्छ, त्यो ल्याएर राख्न दिनुहुन्छ। हामी त्यसलाई के भन्छौ, दोलारोहण भन्छौ हामी। हामी कुकुरलाई कुकुरमा सुताउन दिन, दोलारोहित प्रभात पञ्च सरपञ्च सुसप्त भैर निरुजम मरणम काश्यम व्याधि सौख्यम क्रमाशीसो हो। कति राम्रो जस्तो शास्त्रमा लेखेका छ, चक्रहरू जुराउनु भने लेखा छ, सूर्य नक्षत्रबाट पाँच पाँच पाँच पाँच र सात नक्षत्रमा विभाग लगाएर कर्मैसँग निरोगता हुन्छ, मृत्यु हुन्छ, दुर्बलता हुन्छ, रोगी हुन्छ अनि सुखी हुन्छ। सूर्य नक्षत्रबाट पाँचमा के हुने भयो, निरोगता हुने भयो। अब यो सबै बुझ्नुहुन्न, तर के चाहिँ हो भने अर्को कुरो भनिहाल्छु है, तपाईँले यो चाहिँ मरिकाटे बुझ्नुहुन्न कुरा, किनभने हामीले यही पर्दा त अहिले अझै बुझ्ने गाह्रो छ, बुझ्नु चाहिँ हुन्न। तर यो कार्यक्रम सुन्ने तपाईँलाई के चाहिँ थाहा पाउनु पर्यो भने, जब छोरो जन्मियो नि अनि हतार पत्ता फोन गर्ने, गुरुबा मेरो छोरोलाई कुकुरमा राख्न दिन, कहिले हेरिदिनुहोस् त भन्नु पर्यो। तपाईँले कहाँ एकचोटि सुनेर बुझ्नुहुन्छ, तर यस्तो यस्तो पनि नियम रहेछ है भन्ने त बुझ्नु पर्यो नि, परेन। कुकुर राख्ने दिन छ, अब एकछिनपछि आउँछ यहाँ समय भयो भने, पहिलोचोटि छोरोलाई भैँमा उभ्याउने चलन छ नि, त्यसको बारेमा आज म तपाईँलाई चर्चा गर्छु, तर समय पुग्यो भने है हजुर, बुझ्नुभयो। सूर्य नक्षत्रको लाई पहिले पाँचौं भाग लाउने, पाँचौं नक्षत्रमा निरोगता हुन्छ, त्यसपछि पाँचौंमा मृत्यु हुन्छ भनेको त्यसमा भएन राहनलाई, त्यसपछि पाँचौंमा के हुन्छ, दुर्बलता हुन्छ त्यो पनि भएन, त्यसपछि पाँचौंमा रोग हुन्छ त्यो पनि भएन, त्यसपछि अन्तिममा सात नक्षत्रमा सुख हुन्छ। बुझ्नुभयो, यसो गरिसकेपछि के हुन्छ, यो सबै कुराहरूको चर्चा यो गर्नुपर्छ, यो चाहिँ सूर्यको नक्षत्रबाट, सूर्य भएको नक्षत्रबाट तत् दिनको नक्षत्रसम्म गणना गर्नुपर्छ। अलिअलि ज्योतिष पढेको पढेका गुरुबार थाहा हुन्छ कुरा, सूर्यको नक्षत्र, सूर्य जुन नक्षत्रमा हुनुहुन्छ, अहिले मिथुन राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले कर्कट राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले तुला राशिमा हुनुहुन्छ, कुन नक्षत्र, सबै कुरा थाहा हुनु पर्यो हजुर। अब वैशाख महिनामा सूर्य कुन कुन नक्षत्रमा हुन्छन् भन्ने कुरो थाहा हुनु पर्यो। अश्विनी नक्षत्रमा हुन्छन् सूर्य वैशाखमा, अश्विनी नक्षत्र, भरणी नक्षत्र, कृत्तिकाको पहिलो पाउसम्म के हुन्छ, दुई नक्षत्र र एक पाउसम्म के भयो, वैशाख महिनामा सूर्य रहने भयो। यो पक्का हो, सन्देभरिको नियम फेरि हो, अश्विनी भरणी कृतिकाको पहिलो पाउसम्म वैशाखको तीस गते हुन्छ, अनि कृतिकाको दोस्रो पाउमा सूर्य जाने बित्तिकै के हुन्छ, जेठ महिना प्रारम्भ हुन्छ। कति सजिलो छ, अलिकति बुझ्न गाह्रो छ, बुझेको मान्छेले त साह्रै सजिलो छ, ज्योतिष विज्ञान यो विज्ञान हो हजुर, होइन हजुर। अनि के भयो, सूर्यको नक्षत्रबाट जुन दिनको क्रममा राखिन्छ त्यो दिन गन्ने हो कि हजुर, गनेपछि राम्रो हुन्छ, यसरी बुझ्नु होला भनेको, कोक्रोमा राख्ने दिनको चक्र बुझाए। अब मुहूर्त पनि हेर्नु पर्यो होइन, दन्तार कभो प्रतिधृति दिन मितबा सरे द्वारे सुभे मृदुल ध्रुवा ध्रुव भवै शिशुना दोलाधिरो निरथानिस क्रमणम चतुर्थ मासे गमुक्त समय गमिते निवास्या। यहाँ शास्त्रलाई के भनिदियो भने अलिकति गहिरो कुरो छ हजुर, बुझ्नुहोस् है, जुन समयमा है जन्म समयबाट बत्तीस बाह्र सोह्र र अठार एवं दस दिनमा शुभ हुन्छ भन्दै यसमा हेराउनै पर्दैन भन्न खोज्या हो। त्यसमा पनि अझ राम्रो चाहिँ के हुन्छ, सोमबार बुधबार बिहिबार र शुक्रबार पर्यो भने झन् राम्रो होइन। अनि अर्को यो अरू अरू दिन गर्नु पर्यो भने के हुन्छ, हेराउनै पर्छ है हजुर। फेरि हजुर मृदु लघु र ध्रुव संज्ञ नक्षत्रमा पर्यो भने के हुन्छ, शुभ हुन्छ। यो भनेको सरस्वती नक्षत्र भनिदिन्छु, सोमबार बुधबार बिहिबार शुक्रबार पर्नु पर्यो। मृगशिरा रेवती चिता हस्ता अश्विनी पुष्प अनि उत्तर साढा उत्तर भाद्रपदा उत्तर फाल्गुनी रोहिणी नक्षत्रको दिन चाहिँ बच्चालाई कोक्रोमा राख्यो भने पूर्व श्रेणी गरेर राख्यो भने शुभ हुन्छ भन्ने शास्त्रमा लेखेको छ है। अब अर्को यहाँ निष्क्रमण भन्ने एउटा संस्कार हुन्छ क्या हजुर। निष्क्रमण भनेको घरभन्दा बाहिर निक्लिने यात्रा, प्राय मान्छे त अब यो माइत जाने मात्रै हुन्छन्, अब अरू बेला पनि हुन्छ नि कहिले काहीँ यसो घरभन्दा बाहिर लानु पर्यो भने घरको गेटदेखि बाहिर यसो आफ्नो भूमिदेखि बाटासम्म जानु पर्यो भने पनि के छ भने जन्मेको बाट चारौं दिनमा अथवा बाह्रौं दिनमा चाहिँ यात्रा गर्नु पर्यो भने बच्चाको चाहिँ यस्तो सकभर लामो यात्रा गर्नु पर्यो भने शुक्र हेराउनै पर्यो, छोटो यसो बाटो सम्झाउनु पर्यो भने चारौं र बाह्रौं दिनको लागि पहिलोपल्ट घरभन्दा बाहिर निकाल्दा राम्रो हुन्छ। बुझिसके हजुर। अब भनेपछि हेर्नु त छोरोलाई घरभन्दा बाहिर राख्ने पनि मुहुर्त हुँदो रहेछ सन्तानलाई, त्यस्तो छ यो हाम्रो संस्कार, हाम्रो रीति, हाम्रो रिवाज कति राम्रो छ। आहा कार्यक्रम सुन्नु भएको छ, आनन्द आइरहेछ, फोन गर्नुहोस् है, फोन गर्नुहोस् 98453 97658 र 98142 73601 फोन गर्नुहोला। अनि युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले संस्कार सब्सक्राइब गरिदिनु है। अनि त्यहाँ के को बारेमा भिडियो हाल्ने भन्ने कुरा चाहिँ त्यहाँ तपाईँले कमेन्ट गरिदिनु होला, त्यहाँ भएका भिडियोहरू हेरिदिनु होला है त। यो त भयो हामीले के गर्यौं, कोक्रोमा हाल्ने साइट हेर्यौं। अब एकदमै महत्वपूर्ण संस्कार, महत्वपूर्ण कुराहरू, ए गुरुबा हजुर आज नरानको दिन त भयो, अब एउटा पानी छुने चलन हुन्छ, अब आज एउटा गोदान गरेपछि छुइहालिदिन्छ नि, भइहाल्छ नि, हुँदैन र आहा कति राम्रो है। संस्कार चाहिँ गोली मारिदिने, एउटा दुनामा 5-10 रुपियाँ राखिदियो, गोदान भइदियो अनि ब्राह्मणलाई दान गरिदियो, तपाईँको पानी चल्यो, यो सकभर हुँदैन हजुर। यो कस्तो अवस्थामा हुन्छ, यो अति नै एकदम व्यस्त हो, असम्भवै छ भने त गर्नुहोला। घरमा नन्द हुनुहुन्छ, घरमा सासू हुनुहुन्छ भने खबरदार, महिला मेन सुधा चाहिँ हाम्रो अधिकार भन्ने महिलाले यहाँनिर आएर मेरो अधिकार भन्न सक्नुपर्छ। सुत्केरी भएको महिलालाई संस्कारले पनि एक महिना चुप्प लाएर बस्नु भनेको छ, अनि तपाईँहरू काम लाउने अझ हुँदा हुँदै अलि पहाडतिर त आ पानी छुन चाहिँ हुँदैन, घाँस काट्न त भइहाल्छ नि भन्दा छन् फेरि बुढी आमाहरू, हत्तेरिका आफ्नै बुहारी त हो नि आमा, आफ्नै बुहारीको ज्यान बिग्रिन्छ भोलि, आफ्नै बुहारीको शरीर बिग्रियो भने आफ्नै छोराको धन खर्च हुने होइन, भोलि तपाईँलाई स्याहार गर्ने त्यही बुहारी हो, त्यही बुहारी रोगी भन्ने रोगी भइन् भने तपाईँको स्याहार कसले गर्छ आमा बा। त्यही भएर बुहारीलाई माया गर्ने गर्नुहोस्, संस्कार पनि एक महिना छ, एक महिनासम्म शरीर पनि अलिकति कमजोरी नै हुन्छ, त्यही भएर सुरक्षित दिनु होला। यसको बारेमा म चर्चा गरिहाल्छु ल, पानी छुने नियमको बारेमा म फेरि त्यसै बोल्दिनँ नि हजुर, श्लोक सहित बोल्दिने हो, श्लोक भनेन भने त गुरुबाले आफै गोजीबाट नियम राखेर भनिदियो भनिहाल्नुहुन्छ, तपाईँहरू भन्नुहुन्न सुतिकाले अथवा गर्भवती महिलाले चाहिँ जल छुने भनेको जलको पूजा गर्नुपर्छ भनेको कलशको पूजा गर्नुपर्छ क्या हजुर, अथवा इनारमा गएर पूजा गरे पनि हुन्छ एउटा गोदान गरेर है। शास्त्रमा के लेखा छ भने कविज्यास्त चैत्राधिमासे न पौषे जलम पूजे सुतिका मास सुतौ, बुद्धिर्द्विजावार विरक्ते तिथो हि श्रुतिज्या तिथोदन करेत्री। कस्तो राम्रो श्लोक लेखेको छ यहाँ। शुक्रबार बिहिबार अनि शुक्र ग्रह बृहस्पति ग्रह अस्त छ भने चैत महिना आइदियो एक महिनामा भने अथवा एक महिना पछि पुष महिना आइदियो भने पानी नछुने अथवा अधिक मास छ भने पनि त्यो अधिक मासमा पर्यो भने पानी नछुने त्यो बेला बुझ्नुभयो कि भएन। अनि त्यो भयो भने त्यो महिना कटाइसकेपछि एक महिना पूरा भयो भने अनि बल्ल छुने। अनि भगवान जल देवता जलमा वरुण देवताको बास हुन्छ, वरुण देवताको पूजा गर्ने गरेमा राम्रो हुन्छ। अब त्यसमा पनि दिनहरू छ, बुधबारको दिन, सोमबार अनि बिहिबार होइन, चौथी, नवमी, चतुर्दशी, तिथिको सबै छोडेर बुझ्नुभयो। अनि बल्ल के हुन्छ, राम्रो दिनमा चाहिँ जलको पूजा गर्नु अनि बल्ल पानी छुन राम्रो हुन्छ। अब एक महिनासम्म पानी नछुने भने गर्दै हो सकभर सुत्केरी महिलाहरू सुरक्षित हुन् भन्ने हिसाबले पनि होला। एक महिनासम्म पानी छुयो भने वरुण देवताले दोष लाग्छ किनकि उसको शरीर अशुद्ध भएको हुन्छ है। अब शास्त्रले महिलालाई हेपो भन्नुहुन्छ, शास्त्रले त महिलाहरूलाई हेर्दा सम्मान गरेर एक महिनासम्म थपक्क बस खानामा खाना पकाउन नजा, पानी नछु, आगो नछु भनेर रहेछ त छैन भनेको छ त, मानिदिनु भएन र आफै हेपिनु हो क्या हजुर है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं आदरणीय सज्जन, हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामीलाई धेरै कुराहरूको संस्कारको बारेमा, संस्कृतिको बारेमा धेरै भक्तहरूले प्रश्न गरिरहनु भन्ने भएको कुराहरूलाई हामीले आज यहाँ मौका मिलाएर तपाईँहरूलाई जानकारी गराइरहेका छौं। त्यसो हुँदाखेरि तपाईँले के चाहिँ गर्नु पर्यो भने अलिकति यो सबै कुराहरूको चाहिँ विचार गरेर विमर्श गरेर अब हामी संस्कारी बन्नुपर्छ है भन्ने तपाईँको गाउँमा, तपाईँको घरमा, तपाईँको मस्तिष्कमा यो चाहिँ सेट हुनु पर्यो। अब परेन पर्यो होइन, अब कुरो आयो निष्कर्मण भनिसकेपछि अब आयो अन्न प्राशन मुहूर्त भनेको पासनी मुहूर्त भात खुवाएको क्या हजुर। अहिले धेरैले मलाई फोन गर्नु भएको छ अहिले, ए गुरुबा कहिले होला भनिरहनु भएको छ। मैले छैन छैन छैन छैन भन्न पनि भएन, पात्र हेरेर यो दिन छ है भनिदिएको छु। त्यसो हुँदाखेरि तपाईँले एकदमै ध्यान दिनुहोला है। अब अन्नप्राशनको मुहूर्त कहिले हुन्छ, रिक्तानन्दा सदर्शम हरिदिवस मथो सौरिभो मार्किर्वारान् लग्नम जन्मक्षर लग्नाश्रम गृह लग वर्गम मीनमेषादिकम च हित्वा षष्ठ समे मासस्तहि मृगदिशां पञ्चमादो जमासे नक्षत्रै सहस्राख्ये समृद्धु लघु चरेर बलिनासनम सत। शास्त्रले भन्छ सबैभन्दा पहिले रिक्ता तिथि छोडिदिनु, नन्दा तिथि पनि छोडिदिनु होइन, अनि यति मात्रै हो र औँसी छोडिदिनु, द्वादशी छोडिदिनु, शनिबार पनि छोडिदिनु, मंगलबार पनि छोडिदिनु, आइतबार पनि छोडिदिनु, जन्म नक्षत्र पनि छोडिदिनु, जन्म लग्नबाट अष्टम भावमा स्थित राशिको नवांश तथा मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भन्या छ अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि, यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले। बुझ्नुभयो कि भएन, अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा, अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा, त्यो सम्भव भएन भने अलि पछि जाने फेरि है। त्यसमा पनि के छ, विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुनी, उत्तर साढा, उत्तर भाद्रपद र रोहिणी, अनि मृगशिरा, रेवती, चित्र नक्षत्र र अनुराधन नक्षत्र, अनि हस्ता नक्षत्र, अश्विनी नक्षत्र, तिष्य नक्षत्र, अभिजित नक्षत्र, अनि चर संज्ञक स्वाति, पुनर्वसु, श्रवण धनिष्ठा, सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ। पहिलो चोरी भात खुवायो अन्न प्राशन है हजुर, हाम्रो गाउँ घरमा के भन्छ, पास्नी होइन हो कि होइन, अस्ति कसले हो मलाई भात खुवाई सँगसँगै छेवर गर्न हुँदैन भन्दै हुन्थ्यो, के कपाल खोर्न मन लाग्यो होला ए हरि। अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो, कस्तो कस्तो लग्न चाहियो त भन्दा, लग्नमा चाहिँ केन्द्रवर्तीमा एक चार सात र दस यो कोठामा चाहिँ, अनि त्रिकोण भनेको पाँच र नौमा चाहिँ के हुनु पर्यो, अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो, लग्नबाट दशौं भावमा ग्रह रहित अथवा तृतीय एकादश स्थानमा षष्ठौं भावमा पाप ग्रह त्यस्तो हुनु, अनि लग्न छैटौं अनि अष्टम भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ला के हुन्छ, अन्न प्राशन गर्न शुभ हुन्छ। अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ, तपाईँहरूलाई चाहियो भने छोराछोरीको भात खुवाई गर्न चाहियो भने, छोरो छ भने तीन महिनादेखि नै हेराउनु क्या, चार महिनादेखि नै, छ महिना सकिन आज गुरु बा पाँच दिन बाँकी छ, अब छ सायद पाँच दिनमा भन्नुहुन्छ, छैन भने के गरिन्छ भन्नुहुन्छ, अलिक पहिले फोन गर्न सकिन्न, अनि म खोजिदिइहाल्छु दिन, अब पाँच दिन बाँकी छ गुरुबा के गर्ने अरे, अब ल अन्तिममा आएर त्यही भएपछि कुरो मिल्दैन है हजुर। अब यो फेरि के छ भने, यो अन्नप्राशनको यति मात्रै मुहूर्तले हुँदैन, फेरि यहाँ अलिकति म तपाईँलाई एउटा कुरो के भन्छु भने, पात्रमा चाहिँ अन्नप्राशनको मुहूर्त सबै कुरा मिलाएर लेखिदिएको हुन्छ, अनि पात्रभन्दा अरू बेला जस्तै यो हामीले सामान्य मुहूर्त हेऱ्यौँ भने अरू बेला पनि निक्लिन्छ, तर अरू बेला निक्लेको बेला के हुन्छ, लग्न शुद्धिहरू, क्षीण चन्द्रमाहरू, रिक्त तिथिहरू, हामीले त्यसलाई के गरिएको हुन्छ, हेरिएको हुँदैन क्या हजुर। अनि त्यस्तो भएपछि के हुन्छ, अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है। यो अन्न प्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो, जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि, बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ। आदरणीय सज्जनहरू, अब यहाँ संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्, हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्न हुन्छ, भूमिमा बसाउन हुन्छ भनेर हामीले तपाईँलाई यो छोटो चर्चा गर्छौं। अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँहरूले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनु हुन्छ नि, कहिलेकाहीँ मैले भिडियोमा देखाउँछु, त्यो साँच्चीकै कुरा हो। बच्चालाई सुताइदिने, बच्चाले टुकटुक हिँड्दै गर्दा अलिकति परापट्टि लगेर एउटा पैसाको नोट, एउटा कुनै हात हतियार, एउटा कुनै कलम कापी, यस्ता चिजहरू अगाडि राखिदिने, अन्त बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ, बच्चाको लिन हुन्छ भनेर शास्त्र अनुभवमा पनि लेखिएको छ त है। यो मुहूर्त चिन्तामणीमा लेखाएको छ, यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई, मुहूर्त चिन्तामणी मैले धेरैचोटि भनेको छु, मुहूर्त चिन्तामणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो। मुहूर्त चिन्तामणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैनन्, पक्का हो होइन। आजभोलि त पाँच दिने ज्योतिष क्लास, एक महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष भन्ने खालका छन्, त्यस्तासँग अलिकति भर नपर्नु अल्पविद्या भयंकरी हुन्छ, फेरि अलिअलि जानेको मान्छे र खाल्टोमा पर डुबाइदिइहाल्छ हजुर। त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु। अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर, अहिले कमाउने होइन हजुर, पहिले इज्जत कमाउने हो, इज्जत सँगसँगै पैसा आउँछ। पैसाका लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु। पहिले के गर्ने, ज्योतिषमा धेरै पर्दैन, 100 श्लोक घोकेर त्यसको रस खानुहोस्, त्यसपछि ज्योतिष तपाईँलाई छोड्ने मन लाग्दैन, ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ। ज्योतिष गुरुबालाई श्लोक सोध्यो भने 5 पनि आउँदैन, अनि कहाँबाट रस पस्छ। कम्तीमा 100 श्लोकको अर्थ सहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त्यहाँ जान मन लाग्छ। रसै छैन ज्योतिषमा, चुचेचोला आउँदैन, राशिको स्वामी आउँदैन, यस्तो भएछ अलिक गाह्रो हुन्छ। म तपाईँहरूलाई भूमिमा राख्ने दिनहरू भन्न खोज्दै थिएँ, तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई। प्राविधिकबाट खै समय भन्ने हुन्छ, घडी देखाउँदै हुनुहुन्छ आदरणीय सज्जन। कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौं। यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई म्यासेज पनि गरिदिनु होला। अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हेर्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रममा हामी 8 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपालभर ल्याउने प्रयासमा छौं। आइरहेको छ, सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला। है हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यतिमै बिचमार्ने प्रयास गरे, भोलि बिहान तपाईँलाई मेरो भेट पूर्ण रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: यो आवाज हो संस्कार र संस्कृतिको स्तम्भ सनातन रेडियो नेटवर्कको।
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: यो आवाज हो संस्कार र संस्कृतिको स्तम्भ सनातन रेडियो नेटवर्कको।
3: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: क्या तुम आफ्ना गया दिनकी रे आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? कसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हमारा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढ्बटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडिबठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबठे गद्या।
4: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
5: फोन गद्द कि लेखा फोन नम्बर 98453 39 76 58 रे 98147 36 01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आजै संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029552320 र

0: 9420505041।
1: असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 19 गतेसम्मको म्याद थपेको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा 99 जना निर्वाचित भएका छन्। खुलातर्फ 32 सहित 99 जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रासपा निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल 2656 मत प्राप्त गरेका थिए। यस्तै उनीपछि सोभिता गौतम, शिशिर खनाल र सागर ढकालले मत पाएका छन्। यसरी जारी महाधिवेशनमा पदाधिकारी निर्वाचित गर्ने निर्वाचन कार्यक्रममा मतदान अझै शुरू हुन सकेको छैन। हिजो अपरान्ह 4 बजेबाट नै शुरू हुने भनिएको मतदान आज बिहान पनि शुरू हुन नसकेको हो। अहिले उम्मेद्वारी दर्ताको प्रक्रिया चलिरहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोला डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। डाइभर्सनमाथि पानी बगेपछि सो सड़क खण्डबाट कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको। यसले पूर्व पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले चैतदेखि असार पहिलो सातासम्म सुदूरपश्चिमको कैलालीदेखि दार्चुलासम्मको सीमा क्षेत्रको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको छ। सीमा क्षेत्रको अवस्था अध्ययनको क्रममा दुवै देशको संयुक्त टोलीले बगेका टुटफुट भएका सीमा स्तम्भको मर्मत तथा पुननिर्माण पनि गरेको जनाएको छ। लामो समयदेखि विभिन्न कारणले रोकिएको सीमा स्तम्भहरूको अवस्था अध्ययन कार्य 7 वर्षपछि पुनः शुरू गरिएको हो। दुवै देशको संयुक्त टोलीका प्राविधिकले पटक पूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न 4 टोलीमा खटिएर 3 महिनाको अवधिमा ढलेका, बगेका र हराएका स्तम्भको पहिचान गरी मरमत र पुननिर्माण कार्य गरेको छ। जसमा दुवै देशका प्राविधिक टोलीले विवादित क्षेत्र बाहेक कञ्चनपुरको गड्डा चौकी स्थित मुख्य स्तम्भ सीमा स्तम्भ नम्बर 812 दार्चुलाको 927/3 सहायक पिल्लर समेत गरी 402 पिल्लरको निरीक्षण तथा अध्ययन गरेका छन्। नेपाल विद्युत प्राधिकरणले पहिलो पटक स्वचालित प्रकृतिको मानवविहीन सबस्टेशन तयार गरी सञ्चालनमा ल्याएको छ। 33.11 केभी तथा 8 MVA क्षमताका लेटाङ सब स्टेशन अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर अन्तर्गत निर्माण गरिएको सो सब स्टेशन सञ्चालनसँगै वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ आयाम थपिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अटो रिक्लोजर प्रविधिले वितरण प्रणालीमा उत्पन्न हुने प्राविधिक समस्या आफै पहिचान गरी समाधानको प्रयास गर्छ, जसले गर्दा अब तत्काल मर्मतका लागि प्राविधिक व्यक्ति उपस्थित नभए पनि हुने प्राधिकरणले जनाएको छ। सबस्टेशनले वितरण प्रणालीमा त्रुटि देखिँदा आफै आपूर्ति रोकेर सम्भावित क्षति पनि न्यूनीकरण गर्न सक्ने प्राधिकरणले जनाएको छ।
2: नेपालमै पहिलका बेल ग्याल बलुम प्रविधि से बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलास जुड़ा कलर और 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आतिकाउ है छे। हुलास छै त अरु कथि नै खोज्बै।

0: AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: ओहो जेठा बजार हिँड्छ क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क,

आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ़ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजोदेखि ती क्षेत्रमा तापक्रम बढ़ेको हो। महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 235 नागेको छ। कम्तीमा 1500 भन्दा बढ़ी घाइते भएका छन्। अझै पनि घाइतेहरूको भग्नावशेष मुनि खोजी तथा उद्धार कार्य जारी छ। राष्ट्रिय सभाका अध्यक्ष जोर्गे रोड्रिगेजले भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ़ेको बताएका छन्। भूकम्पपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकाल घोषणा समेत गरेकी थिइन्। यसैबीच धेरै देशहरूले भेनेजुएलामा उद्धार प्रयासमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। अमेरिकाले 150 मिलियन अमेरिकी डलरको सहायताको वाचा गरेको छ। साथै अमेरिकी सेनाले खोजी र उद्धार तोडी र द्रुत राहत अभियानलाई सहयोग गर्न यातायात जहाज र विमान पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615 39 444
5: र 0295 90 155।
7: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी शङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय शङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
11: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
10: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफले।
13: सम्पर्क 98433-47262,
12: 98-10-55-55-85
13: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
10: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ सङ्खुवा सभा।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-4-23-18-049।

0: नमस्कार वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुनै
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
13: सम्पर्क नम्बर 9860946000
14: र 9819324775।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-575-2067, मोबाइल 97-438-46-084।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: Katrina.
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
3: MCSA Computer Center, Khadbari, Sankwa Sabha, Arun Upatyaka Kai Sabai Bhanda, Purano Computer Institute.

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1 प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर

0: वस्तु सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843180950। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9520286646।
3: आयो सबको घर घर मा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: नमस्कार वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्र विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर
16: सुट स्पेशलिस्ट रविन ठटाल।
15: सम्पर्क नम्बर 9860-96-40-00
16: र 9819-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1 प्रहरी गेट छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
4: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
5: Celebrating the history and future of Shankhuaspa, Radio Shankhuaspa 95.5 MHz.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8 जनक पौडेली, 98-5-20-58-344 र 0-29-5-60-248।
11: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: अर्को एउटै पदका लागि 11 जनासम्मको उम्मेद्वारी। भेनेजुएलामा भूकम्पका कारण मृत्यु हुनेको संख्या 235 पुग्यो, 1500 भन्दा बढी घाइते। र विश्वकप फुटबलमा अमेरिकामाथि टर्किएको सनसनीपूर्ण जीत, रोमाञ्चक खेलमा अमेरिका 3-2 पराजित।

आजकल AI voice, fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यसमा ठगरबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

AIT बिमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर जारीका साथमा तारा र म श्रीकृष्ण सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: प्रतिनिधि सभाको बैठक आज पनि स्थगित भएको छ। रासोपाका सबै सांसद पार्टीको महाधिवेशनका लागि चितवनमा रहेकाले संसद बैठक बस्न नसकेको हो। विशेष कारण देखाउँदै सभामुख डीपी अरियालले आज 1 बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान 11 बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। सत्तारूढ़ रासोपाका सांसदहरू पार्टीको महाधिवेशनमा केन्द्रित रहँदा संसद बैठक लगातार प्रभावित भइरहेका छन्। आजको बैठकमा मन्त्रीहरूले पेश गरेका विधेयक पारित गर्ने कार्यसूची थियो। आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 62 औं वार्षिक प्रतिवेदन 2083 पेश गर्ने कार्यक्रम राखिएको थियो। बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने कार्यसूची पनि प्रभावित भएको छ।
1: चितवनमा गत आइतबार यता जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनको कार्य शुरू भएको छ। बिहान 10 बजेदेखि दोस्रो चरणको निर्वाचन अन्तर्गत पदाधिकारी चयनको प्रक्रिया शुरू भएको हो। केन्द्रीय निर्वाचन आयोगले शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। सार्वजनिक सूची अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरमा उम्मेद्वारी परेका छन्। उम्मेद्वारहरूको दावी विरोध र आवश्यक प्रक्रिया पूरा गरेर त्यही अन्तिम नामावली प्रकाशन गरी मतदान शुरू गर्ने तयारी भइरहेको रासोपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिए। सभापतिमा रवि लामी छाने र पुरूष उपसभापतिमा डाक्टर सोडिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। उम्मेद्वारको प्रारम्भिक सूची अनुसार महिला उपसभापति पदमा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै महामन्त्रीमा 8 जनाको उम्मेद्वारी परेको छ। सहमहामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। सहमहामन्त्री महिलामा 5 जनाले गरेका छन्। आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको हो। पहिलो चरणको निर्वाचनबाट केन्द्रीय सदस्यहरूको टुंगो लागिसकेपछि पार्टीको पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। पहिलो चरणको निर्वाचनबाट केन्द्रीय सदस्यमा 99 जना निर्वाचित भएका छन्। खुल्लातर्फ 32 सहित 99 जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रासोपा निर्वाचन आयोगले जनाएको छ।
2: सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता समय दिएको छ। यसअघि असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 19 गते समयमा थपेको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी सो समय अवधि छोटो भएको भन्ने गुनासोका आधारमा म्याद थपिएको जनाएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी 25,000 रूपियाँ पाउनका लागि असार 15 गते भित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन दिन भनिएको छ। तर सुकुमवासीहरूलाई उचित व्यवस्थापन नगरी 25,000 रूपियाँ दिएर होल्डिङ सेन्टरबाट पनि विदा गर्न लागि भन्दै सरकारवालाले विरोध जनाएका छन्। सुकुमवासी बस्ती भत्काएपछि सुकुमवासीको रूपमा आफ्नो नाम दर्ता गराउनेको संख्या 2,608 जना छन्। त्यसमध्ये 388 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी बाहिर आफै व्यवस्थापन गरेर बसेका छन्।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोला डाइभर्सनमा पानी पसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। डाइभर्सनमाथि पानी बगेपछि सो सड़क खण्डबाट कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न नसकिएको हो। यसले पूर्व पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
2: Thank you. नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले चैतदेखि असार पहिलो सातासम्म सुदूरपश्चिमको कैलालीदेखि दार्चुलासम्मको सीमा क्षेत्रको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको छ। सीमा क्षेत्रको अवस्था अध्ययनका क्रममा दुवै देशको संयुक्त टोलीले बगेका टुटफुट भएका सीमा स्तम्भको मर्मत तथा पुननिर्माण पनि गरेको जनाएको छ। लामो समयदेखि विभिन्न कारणले रोकिएको सीमा स्तम्भहरूको अवस्था अध्ययन कार्य सात वर्षपछि पुनः शुरू भएको हो। दुवै देशको संयुक्त टोलीका प्राविधिकले यस पटक पूर्वदेखि सुदूरपश्चिमसम्म विभिन्न चार टोलीमा खटिएर तीन महिना अवधि मा ढलेका बगेका र हराएका स्तम्भको पहिचान गरी मर्मत र पुननिर्माण कार्य गरेको छ, जसमा दुवै देशका प्राविधिक टोलीले विवादित क्षेत्र बाहेक कञ्चनपुरको गड्डाचौकी स्थित मुख्य सीमा स्तम्भ नम्बर 812 दार्चुलाको 927 सहायक पिलर समेत गरी 402 पिलरको निरीक्षण तथा अध्ययन गरेका छन्। सात वर्ष अघि कोरोना कालदेखि विभिन्न कारण रोकिएको सीमा स्तम्भको अवस्था अध्ययन कार्य पुनः शुरू भएको सुदूरपश्चिम क्षेत्रमा खटिएको नेपाली टोलीका प्रमुख नापी विभागका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र कुमार विष्टले बताए। आउँदो मंगिरमा पुनः संयुक्त टोली अध्ययनमा खटिने कार्यक्रम रहेको छ।
1: नेपाल विद्युत प्राधिकरणले पहिलो पटक स्वचालित प्रकृतिको मानव विहीन सहविश्लेषण तयार गरी संचालनमा ल्याएको छ। 33.11 केभी तथा 8 MBA क्षमताका लेटाङ सबस्टेशन अटो रिक्लोजर तथा स्काडा प्रविधिमा आधारित रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगर अन्तर्गत निर्माण गरेको सु सबस्टेशन संचालनसँगै वितरण प्रणालीको आधुनिकीकरणमा नयाँ आयाम थपिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अटो रिक्लोजर प्रविधिले वितरण प्रणालीमा उत्पन्न हुने प्राविधिक समस्या आफै पहिचान गरी समाधानको प्रयास गर्नेछ, जसले गर्दा अब तत्काल मर्मतका लागि प्राविधिक व्यक्ति उपस्थित नभए पनि हुने प्राधिकरणले जनाएको छ। सबस्टेशनले वितरण प्रणालीमा त्रुटि देखिँदा आफै आपूर्ति रोकेर सम्भावित क्षति पनि न्यूनीकरण गर्न सक्छ। प्राधिकरणका अनुसार सबस्टेशनमा प्रयोग गरिएका उपकरण तथा प्रविधिले टाढैबाट निगरानी तथा नियन्त्रण मार्फत सबस्टेशनको सञ्चालन सुनिश्चित गर्न सक्छ। सबस्टेशनमा 8 MBA पावर ट्रान्सफर्मर स्थापना गरिएको छ। सबस्टेशन सञ्चालनमा आएपछि वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक क्षतिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत अवरोध न्यून हुने अपेक्षा प्राधिकरणको छ। यो सबस्टेशनको लागत झण्डै 10 करोड़ रूपियाँ रहेको छ।

AIPD-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 235 पुगेको छ। कम्तीमा 4,300 घाइते भएका छन्। राष्ट्रिय सभाका अध्यक्ष जोर्गे रोड्रिगोजले भूकम्पमा परिमृत्यु हुनेको संख्या बढ़ेको बताएका छन्। भूकम्पपछि अन्तरिम राष्ट्रपति डेलसी रोड्रिगेजले आपतकाल घोषणा गरेकी थिइन्। यसैबीच धेरै देशहरूले भेनेजुएलामा उद्धार प्रयासमा सहयोग गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्। अमेरिकाले 150 मिलियन अमेरिकी डलरको सहायताको प्रतिबद्धता व्यक्त गरेको छ। साथै अमेरिकी सेनाले खोजी उद्धार टोली तथा द्रुत राहत अभियानलाई सहयोग गर्न यातायात जहाज र विमान पठाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: विश्वकप 2026 रोमाञ्चक खेलमा अमेरिका टर्कीसँग 3-2 पराजित भएको छ। समूह डी को आफ्नो अन्तिम खेलमा सह आयोजक संयुक्त राज्य अमेरिका टर्कीसँग 3-2 गोलले पराजित भएको हो। उच्च प्रतिस्पर्धात्मक खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको 8 मिनटमा गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो। यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको अमेरिकी टोलीले आज अधिकांश वैकल्पिक खेलाड़ीलाई मैदानमा उतारेको थियो। प्रतियोगिताबाट बाहिरिसकेको टर्कीले भने अमेरिकालाई हराउँदै सान्तोमा जित हासिल गरेको छ। यसअघि बिहान भएको खेलबाट जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन्। अमेरिकाको डलास

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय सङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
1: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।
2: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, घाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 98420505041।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98606040
7: र 98192375।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल। नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफले,
6: सम्पर्क 9843447262,
15: 9010555585
6: र वाट्सएप नम्बर 9852028646।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
19: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
20: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
20: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
20: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
20: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
20: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842597801, जनक पौडेली 9852558344 र 0295602648।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
21: आयो सबको घर घरमा,
22: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
22: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295602666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: MCSA कम्प्युटर सेन्टर खाँदै संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
4: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।

0: छाम्रे बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
2: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420569801, जनक पौडेली, 98520558344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि। त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98615349444
6: र 0295901055।
7: More style, more design. Total Tailors.
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले,
8: सम्पर्क 98433-47262,
4: 98105555580
8: र वाट्सएप नम्बर 98520286646।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
13: र 98 19 32 76 75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029590667 र 98420226।
13: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 163 55 553 र 98 423 18 049।
15: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुन्नी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
9: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।

0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।

0: नमस्कार वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यसो मध्य विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520-61580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
8: सम्पर्क नम्बर 98606940
9: र 98193775।
10: आयो सबको घर घर मा। तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।

0: 98525 55 768
1: साथै 98525 55 768 मा व्हाट्सएप।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: आजदेखि मलाई एक्लै छोडिदेऊ।
1: मैले के गल्ती गरेर जसको कारण तिमी यस्तो भन्दैछौ?
0: मलाई कारण नसोध।
1: तिमी बिना कारण मलाई छोड्न सक्दैनौ। हाम्रो माया त्यति सजिलो छोड्न सक्दैन।
0: तिरस्कार गर्छु म तिम्रो मायालाई। पाउनुलाई मात्र माया भनिँदैन, गुमाउनुलाई पनि माया नै भनिन्छ, बुझ्यौ?
1: तर म तिमीलाई गुमाउन चाहन्न।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: को पदाधिकारी छान्न मतदान चल्दै निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको छैठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डा सोनी मुआगले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डा तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विशुद्धी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50 पुरूष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी चापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको

0: स्वास्थ्य सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू संचालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले यूरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन वन संरक्षण गर्न र जलवायु अनुकूलन उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बापे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बापे र हालान्ड समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्गे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्गे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
5: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार गरिएको हो। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका स्थानीय क्लब टोल सुधार समिति आमा समूह लगायत संघ संस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ। मनसून शुरू भएसँगै साउन महिनाबाट क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ। भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 83-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 जना मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए। नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा 2 दिने शैक्षिक मेला शुरू भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालीको व्यवस्थापनमा आजदेखि काठमाडौँको एभरेस्ट होटलमा मेला शुरू भएको हो। शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्था मार्फत भारतीय कलेज तथा विश्वविद्यालयमा प्रतिनिधि सहभागी छन्। मेलामा प्लस टू तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक सुमन महर्जनले जानकारी दिनुभयो। मेलामा निशुल्क प्रवेशको व्यवस्था रहेको छ। र नेपाल र जापान बीचको सम्बन्ध र 70 वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौँमा जापान नेपाल खाना र संगीत महोत्सव हुने भएको छ। एमजे इन्टरटेनमेन्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आउँदो कार्तिक 14 गते लैनचौरमा रहेको मल्ल होटलमा महोत्सव हुन लागेको हो। एमजे इन्टरटेनमेन्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाका अनुसार कार्यक्रम दिउँसो 12 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुनेछ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819326775।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय सङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
5: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
4: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9799225520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।

0: सोल्टी नै म बिना बाँच्न सक्छु
1: बोल्दिन यो सोल्टीले जहिले छुट्टिने कुरा मात्र गर्नुहुन्छ बोल्दिन म उता जानु
0: सोल्टी नै नरिसाउ न

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ्गटार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङ्गतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ्गटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको

0: बारीमा एक मात्र डेन्टल
1: पाथीबरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541।
2: आयो सबको घर घरमा
3: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
6: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
0: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
12: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
12: आहा, सुन सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली, 98525854 र 029562048।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ शङ्खुवा सभा।

0: थियो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
8: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
9: नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
10: र 029590155।
11: More style, more design. Total Tailors.
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
12: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनोकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 029590667 र 9842226667।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफले।
13: सम्पर्क 9843447262,
14: 9010555580
13: र वाट्सएप नम्बर 9852286646।
15: आयो सबको घर घरमा आयो।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: चंगी फूल हरू
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: मतदानबाटै पदाधिकारी चयन निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आज शपथ ग्रहण हुने
6: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने देशभरका 26,00,000 किसान सूचीकरण
5: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षणसँगै पूर्वाधारको अभाव घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई
7: नभएपछि त मोटिभेसन पनि

0: सी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोडिम वागले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्की, त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला एक सहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि पानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 79 जनामा 50 पुरूष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनैतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 बजेपछि महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ।

0: महाधिवेशन पनि समापन हुनेछ। झण्डै एक हप्ता लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड़ रूपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।
1: आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुरा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सी बस्ने जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
1: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनस्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष 2 प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनस्थापना केन्द्रहरू संचालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
0: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा संचालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि संचालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम संचालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झण्डै 162,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
1: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26,00,000 किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15,00,000 भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भयो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षणसँगै पूर्वाधारको अभाव बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26,00,000 किसान सूचीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, खेलकुद मैदानमा महिला सहभागिता बढ़दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाड़ीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास थापा गाईको रिपोर्ट।
4: 2070 सालमा नवौं राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
5: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेशनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुशी लागेको छ।
4: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाड़ीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाड़ीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
5: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र, अब अहिले क्लबहरू पनि बढ़िरहेको छ अनि यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेको छ, खेल्न आइरहेको छ। भइरहेछ। आई थिङ्क त्यो एकदमै राम्रो हो, त्यही भएर इन्टरनल गेम एकदमै धेरै हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
4: प्रतियोगिता भइरहँदा खेलाडीको अनुभव र आत्मविश्वास बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाड़ीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाड़ी रुबिना छेत्रीको भनाइ छ।
6: प्लेयर्सलाई चाहिने भनेको नै म्याच हो, म्याच खेले पछाडि बल्ल उनीहरूलाई एक्सपोजर जस्तो चाहिएको त्यो अनुसारले उनीहरूले इनिसिएटिभ गर्न सक्छ। सो त्यो नेसनल क्यालेन्डर मात्रै एउटा नपर्खे त अरू अर्को कर्पोरेट हाउसले क्रिकेटको एम्बेसेडर बनाएर केटीहरूलाई दिएर
4: नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्दो, भलिबल, बास्केटबल लगायत खेलमा महिला खेलाड़ीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसर बीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाड़ीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघ अध्यक्ष भीमसिंह गुरूङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
7: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वस्थ रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाडीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
8: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो, जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रत्येकलाई सोधिन्छ हाम्रो टार्गेट के हो त भन्ने कुरा। हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ भने लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
4: महिला खेलाडीका लागि अवसर र विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
9: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता नै।
0: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाडौँ, भक्तपुर, ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार तीन महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। झण्डै 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
1: झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको मागसहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6-96, 41-10-6-96।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
0: शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको नेप्से त्यसता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचल फण्ड, निर्वीजीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको आज बढ़ेको छ। त्यस्तै 20 वटा कम्पनीको शेयर घटबड भएन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सुनो रिभर्स, टक्सार पिकुवा खोला हाइड्रो पावर र एम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 किता शेयर 3.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200ले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
0: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको वर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम संचालनको रणनीति तयार पारिएको छ। मनसून शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगिर महिनामा उच्च संक्रमण देखिन्छ।
1: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि संचालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
0: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6 खर्ब 50 अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मियुङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोड़िएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर च्याटबोट इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ़दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 वटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 स्थानमा छ।
0: र फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आएका 2 खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलेन एम्बापे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी 2 उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली पनि हो। एम्बापे र हालान्ड समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह यसका 2 खेल हुँदैछन्।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
20: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
21: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
20: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
21: हाम्रा सेवाहरू
20: दाँत नदुखाइ खोल्ने,
21: दाँत भर्ने, दाँतको आसुति गर्ने,
20: दाँतको एक्सप्रेस सुविधा,
21: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
20: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
21: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफरा डेन्टल
20: ध्यान दिनै पर्ने कुरा।
21: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
20: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिफरा डेन्टल, हातबारी नगरपालिका एक हाटलाग्ने टुडी।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: कम्युनिष्ट पार्टीहरूबीच फेरि एकताको प्रक्रिया अघि बढ़ेको नेकपाका संयोजक दाहालको भनाई, सदन सड़क र स्थानीय तहमा एमालेसँग सहकार्य हुन सक्ने दावी, रासोपाको महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान नतिजा आजै सार्वजनिक गर्ने तयारी, प्रहरी हिरासत र थुनामा हुने मृत्युलाई रोक्न नेपाल सरकार विफल भएको मानवाधिकारवादी संस्थाको टिप्पणी, भेनेजुएलामा भूकम्पका कारण मृत्यु हुनेको संख्या 235 पुग्यो, 4,000 भन्दा बढ़ी घाइते, र विश्वकप लीग टूको अर्को सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

AITV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
2: नेकपाका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरूबीच फेरि एकता र सहकारीको प्रक्रिया अघि बढ़ेको बताएका छन्। विराटनगरमा आयोजित कार्यक्रममा दाहालले मुलुकमा कम्युनिष्ट शक्तिहरूबीच एकताको पहल भइरहेको बताएका हुन्। उनले सदन, सड़क र स्थानीय तहमा एमालेसँग सहकार्य हुने समेत दावी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्ने विषय बारे संवाद भइरहेका बेला दाहालको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यही विषयमा पछिल्लो समय दुई नेताबीच संवाद भइरहेको बताइन्छ। गत साता वर्षको एमाले केन्द्रीय पदाधिकारी बैठकमा ओलीले नेकपा लगायत दलसँग सहकार्यको आवश्यकता औल्याएका थिए। सरकार एमाले विरूद्ध उत्रिएको उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका नाममा पक्राउ गरेको सन्दर्भ उल्लेख गर्दै उनले वाम एकताको सन्दर्भमा धारणा राखेका थिए। प्रतिनिधि सभा निर्वाचनमा कमजोर जनमत आएसँगै ओली र दाहालले विगतको इगो बिर्सिएर सहकार्य गर्ने मनस्थिति बनाएका हुन्। नेकपाले औपचारिक रूपमा वामपन्थी सहकार्य गर्ने निर्णय गरिसकेको छ भने एमाले अब बस्ने केन्द्रीय कमिटि बैठकमा यो प्रस्तावबारे छलफल गर्नेछ। प्रतिनिधि सभामा एमालेको 25 र नेकपाको 17 सीट छ। दुई दलबीच सहकार्य भएमा संसद र सड़कबाट सरकारलाई दबाव दिन सकिने ओली दाहालको बुझाइ रहेको नेताहरूको भनाइ छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान भएको छ। यो समाचार तयार पार्दासम्म मतदान अन्तिम चरणमा पुगेको थियो। रासोपाको निर्वाचन आयोगले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। रासोपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापति महिलातर्फ भने सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा भएको छ। महामन्त्रीमा विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेद्वार छन्। सहमहामन्त्री असीम शाह, रमेश प्रसाद, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खरी ढकाल, हिमेश पन्त चुनावी मैदानमा छन्। महिला सहमहामन्त्रीमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रीमा विश्वकर्मा सहितका उम्मेद्वार रहेका छन्।
2: एमनेस्टी इन्टरनेशनल नेपाल र एडभोकेसी फोरम नेपालले प्रहरी हिरासत तथा थुनामा हुने मृत्युलाई रोक्न नेपाल सरकार विफल भएको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। यातना पीड़ितहरूको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनीहरूले यातना र अन्य क्रूर, अमानवीय र अपमानजनक व्यवहार वा सजायलाई रोक्न सरकारको कदम अपर्याप्त भएको एमनेस्टीको टिप्पणी छ। प्रहरी हिरासत, कारागार, बाल सुधार गृह र अन्य हिरासत स्थलहरूमा यातना र दुर्व्यवहारका घटनाहरू घटिरहेको भन्दै उनीहरूले दुर्व्यवहार, बारम्बार हिरासतमा हुने मृत्यु र पीड़कहरूलाई जवाबदेही बनाउन विफलताले नेपालको फौजदारी न्याय प्रणालीमा गहिरो संरचनात्मक विफलतालाई उजागर गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। एडभोकेसी फोरम नेपालले सन् 2024 नेपालको हिरासतहरूमा भएका 29 मृत्यु र 22 यातनाका घटनाहरूको अभिलेख गरेको छ। जेठ 13 गते 21 वर्षीय सबिर बक्सको सुर्खेतमा प्रहरी हिरासतमा मृत्यु भएको थियो। यसअघि वैशाख 7 गते 23 वर्षीय श्रीकृष्ण विकको पनि सिन्धुलीमा प्रहरी हिरासतमा मृत्यु भएको थियो। हिरासतमा भएको श्रीकृष्ण विकको मृत्युका साथै सन् 2025 हिरासतमा भएको 56 वर्षीय रामकिशन चौधरी र 21 वर्षीय दूतराज तामाङको मृत्युले हिरासतमा रहेका सीमान्तकृत समुदायहरूको जोखिमता उजागर गरेको विज्ञप्तिमा उल्लेख छ।
1: देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन, सेवा सुधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्। कतिपय महानगरमा बजेटको आकार बढ़ेको छ भने केहीमा स्रोत सीमित हुँदा बजेट घटेको छ र अधिकांशले पुराना योजनालाई निरन्तरता दिएका छन्। आन्तरिक आय संकलनमा चुनौती, संघीय अनुदानमा निर्भरता र खर्च कार्यान्वयनको प्रभावकारिता महानगर बजेटको सफलताको मुख्य आधार हुने विश्लेषकहरूले बताएका छन्। जिल्ला सहकर्मीको साथमा तयार पारिएको सामग्री। संघीय अनुदानको संरचना, आन्तरिक आमदानीको अवस्था तथा विकास योजनाको आकार अनुसार महानगरहरूको बजेटमा फरक फरक क्षेत्रलाई प्राथमिकता दिएको छ। काठमाडौँ महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भरतपुर महानगरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंज महानगरले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। संघीय सरकारबाट प्राप्त हुने अनुदान घट्दै गएपछि विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको आकार खुम्चिएको गरेको छ। विराटनगरले आगामी वर्षका लागि 3,56,47,00,000 रूपियाँको बजेट प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षमा विराटनगरले 4,40,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। नगरसभाको 18 अधिवेशनमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष आन्तरिक आय समेत घट्ने अनुमान गरिएको छ। चालू वर्ष 1,40,00,00,000 रूपियाँ आन्तरिक आमदानी हुने अनुमान गरिएकामा आगामी वर्षका लागि 1,27,20,08,000 मात्र संकलन हुने प्रक्षेपण गरिएको छ। महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै 1,60,39,00,000 रूपियाँ विनियोजन गरेको छ। सामाजिक विकासतर्फ 26,50,00,000, आर्थिक विकासतर्फ 3,26,00,000 तथा सुशासन तथा संस्थागत विकासतर्फ 2,93,00,000 रूपियाँ छुट्याएको छ। विराटनगरले पूर्वाधार विकासमा निजी तथा सामुदायिक सहभागिता बढ़ाउन 1,00,00,000 रूपियाँ म्याचिङ फण्ड स्थापना गरिएको छ। युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले पेड इन्टर्नशिप र स्कूल टू वर्क ट्रान्जिशन कार्यक्रम, नयाँ व्यवसाय शुरू गर्न चाहने महिला तथा युवालाई लक्षित गरी जेनरेट योर बिजनेस आइडिया र स्टार्ट योर बिजनेस कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ। त्यस्तै वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 4,42,34,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा 1,20,00,00,000 रूपियाँ बढ़ी हो। चालू आर्थिक वर्षमा वीरगंजले 3,22,48,00,000 रूपियाँको बजेट ल्याएको थियो। कार्यवाहक महानगर प्रमुख इम्तियाज आलमद्वारा प्रस्तुत बजेटले गत वर्षको तुलनामा विकास निर्माण तथा पूर्वाधारतर्फ खर्च बढ़ाउने संकेत गरेको छ। वीरगंजले कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने जनाएको छ। मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढ़ाउन कृषकलाई 50% अनुदानमा उन्नत बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा प्रोत्साहन सुविधालाई निरन्तरता, मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण गर्न बर्थिङ सेन्टरलाई उपकरण, दक्ष जनशक्ति र एम्बुलेन्स सेवा सहित सुविधा सम्पन्न बनाइने तथा सुत्केरी आमा, नवजात शिशु, ज्येष्ठ नागरिक र नसर्ने रोगबाट प्रभावित व्यक्तिका लागि सामुदायिक नर्सिङ तथा घर दैलो स्वास्थ्य सेवा विस्तार गरिने भएको छ। विश्लेषक मनोज कुमार उपाध्यायका अनुसार बजेटको आकार बढ़्नु सकारात्मक भए पनि खर्च कार्यान्वयन, राजस्व परिचालन र विकास योजनाको गुणस्तरीय कार्यान्वयन नै यसको सफलताको मुख्य आधार हुनेछ। उनका अनुसार चालू वर्ष र आगामी वर्षका प्राथमिकता करिब उस्तै छन् र नयाँपन सीमित छ। त्यस्तै भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 5,51,70,23,00,000 रूपियाँको बजेट प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षको 5,22,00,00,000 छुट्याइएको थियो। आगामी वर्ष 29,38,00,000 रूपियाँ बजेट बढ़ेको हो। भरतपुरले अधिकांश पुराना तथा बहुवर्षीय योजनालाई निरन्तरता दिएको छ। रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको छ। त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण तथा दूध उत्पादन गरेर सहकारी मार्फत बिक्री गर्ने किसानलाई प्रति लिटर 4 रूपियाँ अनुदान उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। नयाँ कार्यक्रमका रूपमा साइकल संस्कृतिको प्रवर्धन गर्ने योजनालाई प्राथमिकताका साथ अघि सारिएको छ। कार्यवाहक महानगर प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट 2,17,73,00,000 रूपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 बजेटको आकार उल्लेख्य रूपमा घटाएको छ। चालू आर्थिक वर्ष 8,35,12,00,000 रूपियाँको बजेट ल्याइएकामा आगामी वर्षका लागि 7,15,25,00,000 रूपियाँको बजेट ल्याइएको छ। यो करिब 1,20,00,00,000 रूपियाँ अर्थात 14.35% कम हो। पोखराकी उपप्रमुख मंजू देवी गुरूङले नगरसभामा प्रस्तुत गरेको बजेटको आकार घटे पनि पुराना योजनाको निरन्तरता, बढ़दो प्रशासनिक खर्च र सीमित स्रोतका कारण विकास निर्माणमा अपेक्षित गति आउन चुनौती देखिएको छ। पोखराले बजेट मध्ये 55.1% अर्थात 3,94,00,000,000 रूपियाँ चालू खर्चतर्फ र 44.9% अर्थात 3,21,00,00,000 रूपियाँ पूँजीगत खर्चतर्फ विनियोजन गरेको छ। महानगरले विगतमा घोषणा गरिएका तर पूर्ण कार्यान्वयन हुन नसकेका कतिपय योजनालाई आगामी वर्ष पनि निरन्तरता दिएको छ। डिजिटल मेट्रिक प्रणालीमा आधारित घर नम्बरिङ कार्यक्रम, सभागृह पुनरुत्थान म्याचिङ फण्ड तथा अधुरा सड़क योजनालाई पनि पुनः बजेटमा समेटिएको छ। चालू वर्षका 61 सड़क योजनाको निरन्तरताका लागि मात्रै 55,50,63,000 रूपियाँ विनियोजन गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा भने बजेट वृद्धि गरिएको छ तर पर्यटकीय राजधानीका रूपमा परिचित पोखराले पर्यटन प्रवर्धन शीर्षकको बजेट भने उल्लेख्य रूपमा घटाएको छ। गत वर्ष 5,50,00,000 रूपियाँ रहेको बजेट आगामी वर्षका लागि 60,00,000 रूपियाँमा सीमित भएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको आकार थोरै मात्र बढ़ाएर प्रस्ताव गरेका छन्। काठमाडौँले केही नयाँ योजना अघि सारे पनि पुराना योजना कार्यान्वयनका लागि सन्तोषजनक छैन। ललितपुरको भने पुरानै योजना पूरा गराउने उद्देश्य अनुसारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ। ललितपुर महानगरकी उपप्रमुख मञ्जली साक्ये बजाचार्यले आगामी वर्ष 2083-84 लागि 7,48,87,80,000 बजेट प्रस्ताव गरिन्। महानगरले चालू आर्थिक वर्ष 2082-83 लागि 7,47,41,47,000 विनियोजन गरेको थियो। ललितपुरले आगामी वर्षको बजेट चालूको भन्दा 1,46,33,000 मात्र वृद्धि गरेको हो। राजस्व वृद्धिमा सुधार गर्न नसक्दा ललितपुरले 3 वर्ष यता बजेटको आकार करोड़मा मात्र बढ़ाएको देखिन्छ। ललितपुरले चालू खर्च 3,25,18,00,00 प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षका लागि चालू खर्च 2,96,64,18,00,00 राखिएको थियो। पुँजीगत खर्च 4,23,96,27,00,00 विनियोजन गरिएको छ। ललितपुरले वडा स्तरीय विकासलाई प्राथमिकतामा राखेको छ। सड़क, ढल, खानेपानी, सामुदायिक भवन तथा सार्वजनिक सेवासँग सम्बन्धित कार्यक्रमका लागि उल्लेखीय बजेट छुट्याइएको छ। स्थानीय आवश्यकता अनुसार योजना छनौट गर्ने नीति अवलम्बन गरिएको छ। शहरीकरणको दबाव बढ़दै गएपछि व्यवस्थित शहरी विकास, हरियाली संरक्षण तथा वातावरण मैत्री पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। नगरभित्रका पुराना संरचनाको संरक्षण र नयाँ पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढ़ाउने नीति छ। महानगरले सेवा प्रवाह सुधारलाई समेत महत्व दिएको छ। त्यस्तै काठमाडौँ महानगरपालिकाले 25,88,30,55,00,00 बजेट प्रस्ताव गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको प्रस्तावित बजेट चालू आर्थिक वर्षको भन्दा 12 करोड़ वृद्धि भएको छ। चालू आर्थिक वर्षका लागि 25,76,43,00,00 विनियोजन गरिएको थियो। त्यस्तै 4,93,67,26,00,00 संघीय सरकार तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षमा पूर्वाधार, फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि, एक ओडा एक उद्यम कार्यक्रमलाई प्राथमिकता दिने प्रस्तावमा उल्लेख छ। नीति तथा बजेटमा प्रदूषण कम गर्ने, सार्वजनिक यातायातहरूलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका सम्पदा स्थलहरूको संरक्षण कार्य गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। बकेउता कर असोजभित्र बुझाउनेलाई जरिवाना, मिना र 10% छूट दिने प्रस्ताव समेत गरिएको छ।
3: डायरीमा अब ब्रेकको पालो।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बागलुङको गुरिल्ला पदमार्ग निर्माण संघीय बजेट अभावका कारण अलपत्र परेको छ। जनयुद्ध कालका ऐतिहासिक स्थलहरू समेट्ने गरी तयार पारिएको पदमार्गको डीपीआर बन्ने बजेट पनि नआउँदा काम अघि बढ़न सकेको छैन। स्थानीयले मौलिक परम्परा र इतिहास जोगिने यस्तो योजना लगानी नगर्दा असन्तुष्टि व्यक्त गरेका छन्। बागलुङ सहकर्मी प्रकाश बरालको रिपोर्ट।
2: बागलुङका ग्रामीण बासिन्दाले प्रयोग गरेका गोरेटा बाटालाई समावेश गरेर बनाउने लक्ष्य राखिएको गुरिल्ला पदमार्ग निर्माणमा ढिलाइ भएको छ। बागलुङको काठे खोला, तारा खोला र तमान खोला हुँदै ढोरपाटन जाने तत्कालीन पदमार्गहरू स्तरीय बनाएर सञ्चालन गर्ने लक्ष्य राखे पनि संघीय बजेट अभावले ती मार्ग निर्माण रोकिएका हुन्। जनयुद्धका बेला तत्कालीन माओवादी लडाकुहरूले पनि यो पदमार्ग धेरै पटक प्रयोगमा ल्याएका थिए। मार्ग आसपासका युद्ध र भिडन्तका घटनाहरू भएका स्थानीयलाई समावेश गरेर ताराखोला गाउँपालिकाले तयार पारेको गुरिल्ला पदमार्गको खाका अलपत्र परेको हो। सो समयमा प्रयोग भएका गोरेटा बाटालाई सम्झन लायक बनाउन गाउँपालिकाकै अगुवाईमा पदमार्गको रेखाङ्कन गरिएको थियो। गाउँपालिकाले सो रेखाङ्कनको डीपीआर पनि बनाइसकेको छ। पालिकाले सो रेखाङ्कनलाई गुरिल्ला ट्रेकिङ पदमार्ग नाम दिएको थियो। गत वर्ष जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पनि यो पदमार्गलाई साथ दिने बताएका थिए। तर गत वर्षको बजेटमा यो पदमार्गमा बजेट परेन। चालू वर्षमा पनि बजेटको सुरसार नभएपछि स्थानीयले यो पदमार्ग नाम मात्रैको हुन सक्ने टिप्पणी गरेका छन्। ढोरपाटनसम्म पदयात्रा गर्नेहरूका लागि यो बढ़ी उपयोगी हुनेछ। करिब 63 किलोमिटर लामो क्षेत्रफललाई पदमार्गमा समावेश गर्ने गरी डीपीआर बनाइएको हो। सो पदमार्ग 5 दिनसम्ममा यात्रा गरेर सकिने गरी विभिन्न स्थानमा होमस्टेको व्यवस्थापन र पाल टाँगेर भए पनि बस्न मिल्ने सुरक्षित स्थान पनि बनाउने योजनामा उल्लेख छ। ताराखोला गाउँपालिका दुईका अमृत घरती मगरले मौलिक परम्परा र इतिहास जोगिने स्थानमा लगानी गर्न राज्यका निकाय चुकेको बताए। सशस्त्र द्वन्दका बेला बागलुङको ताराखोला धेरै प्रभावित क्षेत्र थियो। ताराखोलाका मात्रै 26 जना शहीद भए, 2 जना अझै बेपत्ता छन्। ताराखोलामै भएका अन्य घटनामा मृत्यु हुनेको संख्या 102 जना पुगेको थियो। त्यसको सम्झना सहित युद्धका अवशेषहरूको संग्रह पनि गरिने लक्ष्यले पदमार्ग बनाउन लागि गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए। बागलुङ नगरपालिका 6 को पञ्चकोटदेखि संसारकोट काठेखोला गाउँपालिकाको बेलढुङ्गादेखि ताराखोलाको अर्गलधुरी हुँदै ठूलो हिले, तमान खोलाको सोलेडाँडा, नौडल्ले पहाड़ र म्याग्दीको गुर्जाघाटबाट ढोरपाटन जाने गरी रेखाङ्कन भएको हो। ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलको डाँडामा गत वर्ष पालिकाले आकर्षक शहीद पार्क भने बनाएको छ। सो शहीद पार्कदेखि थामी, म्याग्दीको बरन्जाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली, नयावन, चिनार, तीनचुले, डुडेलेखतर्फ यो पदमार्गको रेखाङ्कन भएको छ। डुडेलेखतर्फबाट जुल्फे, गाईघाट, झरना, मोतीमारे, माझखर्क, धम्जा, देउराली, सोलीघोप्टेबाट पुनः गाउँपालिका केन्द्रसम्मको खण्डलाई पदमार्गले समेट्नेछ। त्यसका लागि धम्जा, देउराली, अर्गल वा गाईघाट झरनाबाट पनि पदमार्गमा मिसिन मिल्नेछ। यो पदमार्गमा सबैभन्दा अग्लो डुडे लेख 3600 मिटर उचाइको छ भने होचो गाईघाट झरना 1350 मिटरको उचाइमा छ। ताराखोला गाउँपालिकाको वडा नम्बर 1 मोतीमारे 2051 को कार्तिकदेखि नै माओवादी तालिम केन्द्रका रूपमा स्थापित थियो। 2052 को फागुन 1 गतेदेखि जनयुद्ध थाल्न माओवादीले मोतीमारेमा तालिम केन्द्र स्थापना गरेको थियो। त्यो ऐतिहासिक स्थल मानेर पदमार्गमा समावेश गरिएको विकले बताए। शहीद पार्क नजिकै रहेको किकल्टा होमस्टेमा बसेर शहीद पार्क अवलोकन गर्न सकिन्छ। पदमार्ग भित्रै पर्ने चिनार पनि तत्कालीन तालिम केन्द्र हो। तत्कालीन समयमा गुरिल्ला युद्ध गरेको सम्झनामा यो पदमार्गको रेखाङ्कन भएको स्थानीय अमृत घरती मगर बताउँछन्। यो पदमार्ग बन्ने भएपछि तीनचुले र ठूलो हिलेका स्थानीयले होमस्टे मार्फत पर्यटकलाई बस्ने स्थान, खाने र घुम्न सकिने व्यवस्थापन गरेका छन्। सोलेमा भने म्याग्दी र बागलुङ बीच सीमा विवादले बनेका संरचना पनि संरक्षण भएका छैनन्। त्यहाँ तत्कालीन पर्यटन कार्यालयले पाहुना घर बनाएको छ। यो पदमार्गबाट धौलागिरी, नीलगिरी र अन्नपूर्ण हिमाली श्रृंखला देख्न सकिन्छ। यो पदमार्गको केही खण्डमा तमान खोला गाउँपालिकाले पनि टानको सहयोगमा सम्भावित आश्रय स्थलको खोजी गरेको थियो। संघीय बजेट नपाएपछि स्थानीयको गुनासो, बजेटले यो रकम पूरा गर्न नसकिने भन्दै पालिकाका जनप्रतिनिधि अहिले पछि सरेका छन्। पुराना गोरेटा भएको स्थानमा सोही गोरेटा मर्मत गर्ने, नभएको स्थानमा ढुङ्गा छापेर पदमार्ग बनाउने गरी योजना बनाइएको तर संघीय बजेटको साथ नभए काम सक्न मुस्किल पर्ने तमान खोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए। ती गोरेटाहरूका रूपमा मात्र काम सम्पन्न गर्दा 16 करोड़ रूपियाँ लाग्ने अनुमान छ। ढुङ्गा छोपेर पदमार्ग पूरा गर्न भने 50 करोड़ लाग्ने प्रारम्भिक अनुमान छ। संघीय सरकारको बजेटमा साझेदारी गरेर पालिकाहरू मिलेर मात्र यो पदमार्ग पूरा गर्ने उनीहरूको योजना छ। तमान खोला गाउँपालिकाले सोले डाँडा र बरहा तालमा 1 करोड़ बढ़ी रकम खर्चेर केही संरचना बनाइसकेको छ भने काठे खोलाले बेलढुङ्गामा आकर्षक स्थल र होमस्टे सञ्चालनमा ल्याएको छ। योजना अनुसारको काम गरेमा हरेक स्थानमा स्थानीय आमा समूह सक्रिय बनाउने र उनीहरूले पर्यटकको वासस्थानको व्यवस्थापन हेर्नेछन्। त्यसका लागि गाउँपालिकाले समूहलाई तालिम र अभिमुखीकरण पनि गराउनेछ। ताराखोला गाउँपालिकाले गण्डकी प्रदेश सरकार, संघीय सरकार र भरतपुर महानगरपालिका समेतको सहकार्यमा पनि पदमार्ग लगायतका काम गरेको थियो। ताराखोला गाउँपालिकाले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो। सशस्त्र द्वन्दका बेला माओवादी नेतृत्वमा स्थानीयले यो झण्डै 40 किलोमिटर सड़कको ट्र्याक खोलेका थिए। सो सड़कलाई शहीद मार्ग नामाकरण गरिएको छ। यो मार्ग पनि अहिले बजेट अभावमा अलपत्र छ। काठीखोला गाउँपालिका 4 देखि ताराखोला गाउँपालिका 1, 2 र 4 सम्मको सड़क निकै अप्ठ्यारो छ। खाल्डा खुल्डी छन्। द्वन्दकालमा ट्र्याक खुले पनि स्तरीय र कालोपत्र गर्ने गाउँपालिकाको योजना बजेट अभावमा अलपत्र छ। पटक पटक धाएर पनि बजेट नआएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए। जनयुद्ध कालमा जनश्रमदानबाटै रिजालचोकदेखि भारत जाने डाँडा हुँदै ताराखोला पुग्ने सड़कको ट्र्याक खुलाइएको थियो। त्यसपछि स्तर उन्नतिमा भने ढिलाइ भएको हो। यो सड़क कालोपत्रका लागि डीपीआर बनेको 7 वर्ष भइसकेको छ। ठेक्कामा जान नसक्दा यो सड़कमा वर्षौंदेखि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन्। यो सड़कले ताराखोलादेखि मेग्दीको रूम समेत जोड्छ। 2075 सालको डीपीआरमा 1 अर्ब लागतमा सबै सड़क कालोपत्र गर्न सकिने इस्टिमेट गरिएको थियो। रेडियो कान्तिपुरका लागि बागलुङ सहकर्मी प्रकाश बरालको साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर डायरीमा पुनः भेटको पालो।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरुको बिगबिगी बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सबैका लागि सानीमा घर कर्जा। सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babbal Energy.
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ सेट, रिफ्रेशमेन्ट पास, न्यूट्रिशन मिक्स, चिसो हरेस।
2: भारतले यस वर्ष नेपाल भारत सम्झौता अनुसारको निर्धारित समयभन्दा पाँच दिन अघि नै गण्डक नहरमा पानी उपलब्ध गराएको छ। सामान्यतया असार पन्ध्रदेखि पानी छाड्ने परम्परा रहे पनि यस वर्ष असार दश गतेदेखि नै नेपालतर्फ पानी प्रवाह गरिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहका अनुसार सम्झौतामा नेपालतर्फ 850 क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था रहे पनि हाल 857 क्युसेक पानी प्रवाह भइरहेको छ। शाहका अनुसार हाल नहरको ब्लक नम्बर 1 र 2 सम्म पानी पुगिसकेको छ। पोखरियादेखि पश्चिम मुरली, हरिहरपुर र कारिकामाई क्षेत्रका नहरमा पानी पुगेपछि त्यहाँका किसानले धान रोपाई शुरू गरिसकेका छन्। यस वर्ष समयमै र पर्याप्त मात्रामा पानी उपलब्ध भएकाले गण्डक नहर कमाण्ड क्षेत्रभर धान रोपाई समयमै सम्पन्न हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
5: दैनिक रु 197मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम क्षेत्र सूर्य ज्योति सही प्लान।
6: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 235 पुगेको छ। कम्तीमा 4,300 जना घाइते भएका छन्। भग्नावशेष हुने अझै पनि धेरै मानिस फँसेको आशंका गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ। भूकम्पपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकाल घोषणा गरेकी थिइन्। यसैबीच धेरै देशहरूले भेनेजुएलामा उद्धार प्रयासमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। अमेरिकाले 150 मिलियन अमेरिकी डलरको सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
2: रोहित पौडेलको कप्तानीमा नेपालले नेदरल्याण्ड्स भ्रमणका लागि 15-सदस्यीय टोलीको घोषणा गरेको छ। नेपालले नेदरल्याण्ड्स गएर नामिबिया समेत सम्मिलित विश्वकप क्रिकेट लीग 2 खेल खेल्ने तालिका रहेको छ। रोहित सहित नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमार र विनोद भण्डारी रहेका छन्। त्यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिकमा राखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपालले नेदरल्याण्ड्समा जुलाई 21 नामिबियासँग पहिलो खेल खेल्नेछ। त्यसपछि नेदरल्याण्डसँग जुलाई 23 नामिबिया विरूद्ध जुलाई 27 र नेदरल्याण्ड्स विरूद्ध जुलाई 29 खेल हुनेछ। लीग 2 नेपालको यो दोस्रो अन्तिम श्रृंखला हो। त्यसअघि नेपालले तयारीका क्रममा इंग्ल्याण्ड र जर्सीमा अभ्यास खेल खेल्ने कार्यक्रम छ। नेपालले जुलाई 13 र 15 जर्सीसँग दुईवटा एक दिवसीय खेल्नेछ।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु।

0: सुट स्पेशलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादरी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680 9852160580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेव सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन

0: यो सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्स तिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
2: र 9919327375।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय सङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही नीति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
4: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य हुनुपर्नेछ।
3: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9799225520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।

0: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला गैरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको चौथो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 MHz तथा बीएनजी मल्टीमीडियाद्वारा संचालित जनगुनासो युट्यूब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 रातो किताबमा समावेश भएका योजना विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको चौथो श्रृंखलामा सदानन्द नगरपालिकाको 12 नगरसभामा प्रस्तुत बजेट वक्तव्यलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौं कार्यक्रमको मुख्य प्रस्तुतितर्फ।
1: सदानन्द नगरपालिकाले असार 10 गते सम्पन्न 12 नगरसभाबाट आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम पारित गरेको छ। कृषि, पर्यटन र पूर्वाधार, रुद्राक्षको राजधानी, समृद्ध नगर भन्ने मूल नाराका साथ सम्पन्न नगरसभाले सुशासन, सेवा प्रवाह, कृषि विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा पर्यटनलाई प्राथमिकतामा राखेको छ। नगरसभाले नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले दिनमा होइन छिनमै सेवा भन्ने अवधारणालाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने नीति लिएको छ। साथै नगरपालिकाको आन्तरिक आयलाई दिगो, सबल र व्यवस्थित बनाउन राजस्व सुधार योजना कार्यान्वयन गरिने
2: नगरपालिकाको आन्तरिक आयलाई व्यवस्थित बनाउन सूचित राज्य सुधार योजना कार्यान्वयन गर्नेछ। उक्त योजना अनुसारका दल तथा न्यायालय व्यवहारिक समाजले कर प्रशासनलाई सूचना प्रणालीसँग आबद्ध गरी आन्तरिक स्रोत परिचालनलाई सुदृढ बनाइएछ। जस्तै कानुन सूचन गरी सम्पत्ति कर, सरकार कर, बहाल चुनौती कर, व्यवसाय कर लगायतका स्थानीय कर तथा स्रोत सम्बन्धी जानकारी एवं आम जानकारी आम नागरिकसम्म पुर्याउन कर, शिक्षा तथा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। जडीबटी जातीयहरूदेखि किरायको अनुसु ढुङ्गादेखि बल्ल लगायतका विद्यार्थीदेखि वस्तुहरूको संरक्षण व्यवस्थापन तथा स्थानका सम्बन्धीलाई ध्यानमा राख्दै सुरेश कानुन बनाउनु पर्ने साध्य डिग्री शुल्क तथा कर निर्धारण गर्ने कार्यान्वयन गर्नेछ। अनलाइन प्रसंस्करण प्रणालीलाई थप परिमार्जन शिक्षा र शुद्धिकरण गर्दै आर्थिक वर्ष 2083-84 पूर्ण रूपमा बनाइनेछ। उक्त प्रणाली सञ्चालनको लागि कर्मचारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सूचित बजेट विनियोजन गरिएको छ। स्थानीय राजस्व सङ्कलनमा कडा कार्यले भूमिकालाई थप प्रभावकारी बनाउन राजस्व सञ्चालन सम्बन्धी जिम्मेवारी स्पष्ट गरिनेछ तथा उत्कृष्ट कार्य सञ्चालन गर्ने आफूलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ। राज्य सुधार योजनाको कार्यान्वयनका लागि आवश्यक नीति, कार्यविधि तथा संस्थागत संयन्त्र निर्माण गरी आन्तरिक राजस्व व्यवस्थापन प्रणाली सब वैज्ञानिक पारदर्शी सञ्चालन बनाइनेछ। निरन्तर विकास अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विद्यालय, व्यवसाय, नागरिक समाज, सार्वजनिक वन संस्थासम्म तथा अन्य सरकार प्रवासम्म सहकारी गरी कर प्रतिसम्म तथा कर तथा मैत्री कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय स्रोतको परिचालनमा निजदेशा, पारदर्शिता, नजरमुखी खर्च प्रणाली अवलम्बन गर्दै सार्वजनिक खर्चलाई उत्पादनशील उत्तरदायित्व जनअध्यक्ष मनाइनेछ।
1: सभाले नगर विकासका मूल आधार, गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधार भन्ने नाराका साथ शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक गरिबीलाई शून्यमा झार्ने लक्ष्य सहित यूडब्ल्यूएस ने
3: डिजिटल इन्जोय विथ अस।

ಸ್ವಾಮಿ ಗಣ ಗಣ ಗಣ ಸೌ

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कला जैरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको चौथो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 MHz तथा बीएनजी मल्टीमीडियाद्वारा संचालित जनगुनासो युट्यूब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 को रातो किताबमा समावेश भएका योजना विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको चौथो श्रृंखलामा सदानन्द नगरपालिकाको 12 नगरसभामा प्रस्तुत बजेट वक्तव्यलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौं कार्यक्रमको मुख्य प्रस्तुतितर्फ।
1: सदानन्द नगरपालिकाले असार 10 गते सम्पन्न 12 नगरसभाबाट आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम पारित गरेको छ। कृषि, पर्यटन र पूर्वाधार, रुद्राक्षको राजधानी समृद्ध नगर भन्ने मूल नाराका साथ सम्पन्न नगरसभाले सुशासन, सेवा प्रवाह, कृषि विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा पर्यटनलाई प्राथमिकतामा राखेको छ। नगरसभाले नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले दिनमा होइन छिनमै सेवा भन्ने अवधारणालाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने नीति लिएको छ। साथै नगरपालिकाको आन्तरिक आयलाई दिगो, सबल र व्यवस्थित बनाउन राजस्व सुधार योजना कार्यान्वयन गरिने
2: नगरपालिकाको आन्तरिक आय सबल र व्यवस्थित बनाउन स्वीकृत राजस्व सुधार योजना कार्यान्वयन गरिनेछ। उक्त योजना अनुरूप सरकार दल तथा न्यायालय व्यवहारिक समायपुर बनाउँदै कर प्रशासनलाई सूचना प्रतिनिधिसँग आपत्त गरी आन्तरिक स्रोत परिचालनलाई सुदृढ बनाइएछ। प्रत्येक कानुन सूचन गरी सम्पत्ति कर, सरकार कर, वाहन प्रतिनिधि कर, व्यवसाय कर लगायतका स्थानीय कर तथा शुल्क सम्बन्धी जानकारी एवं आम जानकारी आम नागरिकसम्म पुर्याउन कर, शिक्षा तथा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। अनलाइन प्रसंस्करण परिमार्जन स्तर स्थितिगत गर्दै आर्थिक वर्ष 2083-84 पूर्ण रूपमा बनाइएछ। उक्त प्रणाली सञ्चालनको लागि कर्मचारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सूचित बजेट विनियोजन गरिएको छ। स्थानीय राजस्व सञ्चालनमा कडा कार्यले भूमिकालाई थप प्रभावकारी बनाउन राजस्व सञ्चालन सम्बन्धी जिम्मेवारी स्पष्ट गरिने तथा उत्कृष्ट कार्य सञ्चालन गर्ने आफूलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ। राज्य सुधार योजना कार्यान्वयनका लागि आवश्यक नीति कार्यान्वयन तथा संस्थागत संयन्त्र निर्माण गरी आन्तरिक राजस्व व्यवस्थापन बनाएर सब वैज्ञानिक पारदर्शी जनताले बनाइनेछ। मेरो कर मेरो विकास अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विद्यालय, व्यवसायी, नागरिक समाज, सार्वजनिक वन संस्था समूह तथा अन्य सरकार तलसँग सहकारी गरी कर चेतना तथा कर तथा मैत्री कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय स्रोतको परिचालनमा निजता, पारदर्शिता, लक्ष्य अनुसार प्रणाली अवलम्बन गर्दै सार्वजनिक सरकारलाई उत्पादनशील उत्तरदायित्व
1: सभाले नगर विकासका मूल आधार, गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधार भन्ने नाराका साथ शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक गरीबीलाई शून्यमा झार्ने लक्ष्य सहित यूडब्ल्यूएस नेपाल संघको साझेदारीमा सञ्चालित शून्य शैक्षिक गरीबी कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति लिएको छ।
2: शिक्षामा प्रविधि विस्तार, नव प्रवर्तन कार्यक्रम आगामी आमामा सञ्चालन गरिन्छ। उक्त कार्यक्रमको लागि प्रदेश सरकार र सदानन्द नगरपालिका बीच सम्झौता सम्पन्न भइसकेको छ। शैक्षिक विकासका लागि सेवा उपलब्ध अभिवृद्धि कार्यक्रम आगामी आमा प्रचार निर्माण गरिएको छ, जसको लागि विशेष र पर्याप्त बजेट नियोजन गरिएको छ। डिजिटल मैत्री सिस्टम लागू विद्यालय अनुगमन सुरक्षालाई प्रभावकारी बनाउन सब कार्यक्रम विस्तार गरिएको छ। विद्यालयले इन्टरनेट तथा डिजिटल साधनको पहुँच विस्तार गरिएको छ। स्मार्ट कक्षा सञ्चालनलाई प्रोत्साहन गरिनेछ। स्थानीय पाठ्यक्रम आर्थिक वर्ष 2081/82 कक्षा 1-8 सम्बन्धित लागू गरिएको छ। एकै शैक्षिक सत्रमा कक्षा 6-8 पाठ्य पुस्तक सबै बनिसकेको छ भने आगामी अवलोकनीय शिक्षाको पाठ्यक्रमलाई प्रभावकारी बनाउन बालबालिका लागि स्थानीय भूल कलाप्रत्यो ज्ञान जिल्लामा पाठ्य पुस्तक निर्माण गरिएको छ। विद्यालय सर्वप्रा नगरीको विपत्ती कार्य सम्पादन मूल्याङ्कन कार्यक्रमद्वारा सब प्रभावकारी बनाइएको छ। कडा पूर्वतन नगर्ने नगराउने संरक्षण गर्ने निर्देशन गर्ने कार्य नगर्ने विद्यालय विद्यालयको शिक्षक कर्मचारी मूल्याङ्कन गरी कार्य सम्पादन मूल्याङ्कनमा आवश्यक रहेको छ। शिक्षक संस्कृति र बालहरूतिर निष्पक्ष बनाउन क्वेसन गेट निर्माणहरू निर्माण गरी लागू गरिएको छ। त्यसमा अझ वैज्ञानिक र वस्तुनिष्ठ बनाउने निरन्तरता दिइनेछ। कक्षा 1-5 सञ्चालित जीवा खालालाई स्थानीय उत्पादक उत्पादनमा आधारित बनाइने दिइनेछ। विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुझाउको साझेदारी कार्यक्रमलाई थपकारी रूपमा कार्यान्वयन गरिन्छ। साथै शिक्षक कार्यक्रम स्वयंसेवक शिक्षक कर्तव्य शिक्षक कार्यक्रमलाई साझेदारी रूपमा थप प्रभावकारी बनाइन्छ। आधारभूत तहबाट गरिब विज्ञान कृषिको सम्पादन अङ्ग्रेजी माध्यमबाट प्रारम्भ गर्न सम्बन्धित सरकारी गरी कार्यजनलाई कार्यालय प्रारम्भ गरिनेछ। विदेशीमा विश्वविद्यालयको भौतिक सुधार निर्माण व्यवस्थापनको निम्ति प्रबन्ध गरिनेछ। कृषि तथा प्राथमिक शिक्षालयको पूर्वाधिकारी व्यवस्थापन गरिनेछ। नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयहरूमा अलग अलग किसिमको प्राथमिक विद्यालय सञ्चालनको लागि विशेष पहल गरिनेछ। विद्यालयको आर्थिक व्यवस्थापनलाई नियन्त्रणमुखी पारदर्शी तथा जातीय बनाउन सामाजिक परीक्षणलाई विद्यालय अनुदानको लागि अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था गरिन्छ। विश्व शान्ति परिषदको प्रतिवेदन अभिभावक जिल्लामा सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ। प्रत्येक विद्यालयलाई विद्यालयको संस्कृत शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न साथै शिक्षा कार्यक्रमको माध्यमबाट शिक्षा सरकारबाट सबै प्रकारका सम्मेलनहरूलाई क्रियाशील बनाइनेछ। प्रत्येक विद्यालय सबै निमित्त बनाउनको लागि इन्टरनेसनल कम्प्युटर इलेक्ट्रोनिक्स आदि मेसिन पनि जडान गरिने नीतिलाई विरत थप व्यवस्थित बनाइनेछ। स्थानीय समाजसेवी कृतिहरूको सबै विशेष प्राप्त रहेको किराँत विद्यालय र सरावन विद्यालय स्थापनाका लागि सरावन नगरपालिकाले सम्मेलन गरी उक्त विश्वविद्यालय स्थापनाबाट सङ्घीय सरकार प्रदेश सरकार सहल गर्नेछ। समुदायका अग्रस्थमा मातृभाषालाई आधारभूत तहसम्म संस्थान बढाउनका लागि विद्यालय स्तरले अध्यापन गर्ने नीति अवलम्बन गरिनेछ।
1: कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने नीति पनि नगरसभाले पारित गरेको छ। नगर क्षेत्रमा उत्पादन हुने रुद्राक्ष, कफी, सक्खर, सुन्तला, कागती, अलैंची, चिराइतो लगायतका कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
2: कपी खेतीलाई व्यवसायिक विस्तार गर्ने उत्पादन प्रशोधनको स्थापना र बजारीकरणको मूल्य श्रृङ्खला विकास गरिनेछ। व्यवसायको मुख्य विस्तार गरी सफल उत्पादन प्रशोधनको लागि विशेष प्रोत्साहन गरिनेछ, जसको लागि विशेष बजेट विनियोजन गरिएको छ। भौगोलिक किसिम कलाखण्डमा राख्ने माटो परीक्षण कार्यक्रममा निरन्तर दिने माटो सहयोग खेती प्रणालीमा जोड दिइनेछ। रासायनिक मोटर अनुदानलाई निरन्तरता प्रदान गरिनेछ। कृषि उत्पादन वृद्धि गर्नको लागि समयमा मजबुत प्रबन्धको लागि आवश्यक पहल गरिनेछ। सुन्दरलाई जिल्ला विस्तार गरी व्यवसायीकरण गर्न विशेष जोड दिइनेछ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सहको सम्बन्धित सहकारी सुन्दरलाई खेतीको व्यवसायीकरण प्रवर्तन भण्डारण सुलभ प्रदान गर्न गरिनेछ। चालू आर्थिक वर्षमा नै स्थापना भएको क्लिनिकलाई सुदृढपूर्वक कार्यक्रममा सञ्चालन गर्ने, स्थानीय पानी संरक्षण उत्पादन वृद्धि गर्नेछ। साथै नेपाल खाद्य संस्थानको संयोगका कारण गर्ने सञ्चालन र कृषि केन्द्रहरूको सेवा स्थापना अथवा निजी लगानी प्रवर्तन गरिनेछ। वडा नम्बर 3, 9, 10 र 13 चौधरी भेडा पालन प्रदेशको विस्तार गरिनेछ। उक्त क्षेत्रमा चढीदेखि विस्तार र समर्थन क्षेत्र कायम गरिनेछ। कृषि फलफुल तथा तरकारी र अन्य खाद्य पदार्थको लागि संस्थान केन्द्र विधानहरूलाई निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ। युवराज्य मालालाई सम्मान मालाको रूपमा विशेष गरी बजारीकरणको लागि प्रबन्ध गरिनेछ। गुजरातको विभिन्न स्थानहरू निर्माण व्यवसायिक बजारीकरणको लागि कृषकहरू त्यस स्थानको लागि आवश्यक दिने गरिनेछ। दवाई भेट उत्पादन प्राधिकरण हुने बिरुवाहरू जस्तै कफी सुन्तला कागती किराइको सतुवा आकन्त लोकका टिमी लोक सल्लाहले गुणस्तर गर्न प्रोत्साहन गर्न अनुदान प्रबन्ध गरिनेछ। कागती सुन्तला कफी धेरै फलफुल बिरुवा उत्पादनमा कृषिलाई अनुदान व्यवस्था गरिनेछ। कफी सुन्तला कागती फल रोप्नु आय आर्जन बढाउन प्रक्रिया चलाइनेछ। नगर भएको शिक्षा सेवा सुविधामा सुरक्षाका लागि कागती कर्मचारीको परिचालन व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ।
1: नगरसभाले भौतिक पूर्वाधार विकासलाई समग्र विकासको आधारशिला मानेको छ। सड़क निर्माण, विद्युत विस्तार, खानेपानी, भवन निर्माण लगायतका पूर्वाधार विकासका कार्यक्रमलाई तीव्रता दिइने नीति अवलम्बन गरिनेछ।
2: भौतिक पूर्वाधार विकास अन्य सबै विकासको आधारशिला हो। पूर्वाधार निर्माण जनताका सपना सम्बोधन गरेको कुनै मात्रै मात्र नभएर पालिका हुने पर्यटन र मुलुकको आर्थिक सामाजिक उत्पादनसँग जोडिने विशेष रहेको हो। भौतिक पूर्वाधार विकासमा सड़क निर्माण, विद्युत विस्तार लगायत सबै प्रकारको भौतिक संरचनाको निर्माण र सञ्चालन आवश्यकता बनेको छ। ती आवश्यकतालाई मध्यनजर गर्दै क्षेत्रगत रूपमा प्राथमिकता साथ विकासमूलक कार्य अगाडि बढाउने यातायात पूर्वाधार आर्थिक उत्पादनको आधार अन्य भाइलाई आत्मसात गर्दै क्षतिघातदेखि जिल्ला सभा कालपत्र गर्ने योजनालाई आर्थिक वर्ष 2083-84 विशेष बजेटको व्यवस्था गरी सम्पन्न गरिनेछ। बहुबजेटीय आयोजना भोजपुर जिल्ला सडक निर्माण, भोजपुर जिल्ला सडक, भोजपुर जिल्लाले खण्ड तर्फ दुवैसँग सम्पन्न गर्न आवश्यक पहल गरिनेछ र नगरपालिकाको विशेष पहल प्रतिनिधिबाट भोजपुर जिल्ला सडकको तिनतली जिल्ला खण्डको लक्ष्मी धारा जिल्ला भलासम्म कामले प्रतिको लागि बहुप्रतिजना प्रदेशबाट समेकित भएको छ। जसको निर्माणको सम्पन्न आवश्यक पहल गरिनेछ।
1: बहुप्रतीक्षित अरूण नदी सतीघाट पक्की पुल निर्माणका लागि संघीय सरकारबाट बजेट सुनिश्चित भइसकेको जानकारी दिँदै आगामी आर्थिक वर्षबाट निर्माण कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ।
2: नगरपालिकाले काठी पुल मुक्त गर्नको लागि अति आर्थिक स्थानको पहिचान गरी पुल निर्माण कार्य भइरहेका छन् तथा अन्य आर्थिक स्थानहरूलाई प्राथमिकताको आधारमा पुल निर्माण गर्न पहल गरिनेछ। ऐतिहासिक खुलाहरूमा धनी गर्न पहल गरिनेछ। नौ खुला काठमा निर्माण पक्की पुल हालसम्म अग्रपत्र अवस्थामा रहेको छ। उक्त पुल निर्माण तत्काल प्रारम्भ गर्न सम्बन्धित स्तरमा सबै निकायको ध्यान आकर्षण गराइनेछ।
1: त्यसै गरी सिंचाई व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य नागरिक जिम्मेवार समाज कार्यक्रम सञ्चालन तथा एक घर एक धारा अभियान मार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने नीति पनि नगरसभाले पारित गरेको छ।
2: आगामी आठ वर्षभित्र निर्माण सम्पन्न गर्न उचित बजेट प्रबन्ध गरिएको छ। वडा नम्बर 9, 10, 11 र 12 लागि निर्माणाधीन जोमा खोला खाने पानी आयोजना आगामी आवामा सम्पन्न गर्न आवश्यक पहल गरिनेछ। आगामी आवभित्र 90% घरहरूमा एक घर खाने पानीको सुविधा पुर्याउन पहल गरिनेछ। बढाउने बालन शिविर खानेपानी योजना वडा नम्बर 5, घटे खोला खाने पानी आयोजना वडा नम्बर 13, देउराली खाने पानी आयोजना वडा नम्बर 10, कपासी भुवान खाने पानी आयोजना वडा नम्बर 3, कामुने खाने पानी आयोजना वडा नम्बर 7, प्रचलित बिच खाने पानी आयोजना वडा नम्बर 12, धानी खाने खाने पानी आयोजना वडा नम्बर 13, चौध, कुमार वनकर खाने पानी आयोजना वडा नम्बर 6, लामोदेखि पञ्चायत खाने पानी विस्तार आयोजना वडा नम्बर 5, बैनी बिच खाने पानी आयोजना वडा नम्बर 4, 5, धानी कुवा भू समस्या निवारण वडा नम्बर 12 आगामी आवामा सम्पन्न गर्न उचित पहल गरिनेछ। स्वास्थ्य नागरिक स्वच्छ नागरिक नगरपालिका कार्यक्रमका साथ सबै नागरिकसभा नेपाली स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने लैजानेर रहनेछ। तिनलाई नगर अस्पतालमा सबै प्रकारका बिरामीहरूको लागि स्वास्थ्य बिमा लागु गरिनेछ। नगरपालिकाका सबै वडामा नागरिक स्वास्थ्य प्रकारको चाहिँ स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ। नेपाल सरकारले छोडेका निशुल्क औषधिहरू चाहिँ अत्यावश्यक औषधिहरू सहजमा उपलब्ध गर्ने व्यवस्था लिइनेछ। अत्यावश्यक औषधि व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ। नगरभित्रका स्वास्थ्य संस्थामा आधुनिक उपकरणहरूको व्यवस्था गरी पूजा सम्पन्न गराउने नीति अवलम्बन गरिएको छ।
1: वातावरण मैत्री तथा दिगो ऊर्जा उपयोगलाई प्रोत्साहन गर्दै प्रदूषण न्यूनीकरणमा जोड़ दिइनेछ। साथै सामाजिक सांस्कृतिक पर्यटन उद्योग सूचना तथा संचार प्रविधि युवा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिहरू पनि नगरसभाले पारित गरेको छ।
2: नगरपालिका अन्तर्गतका सबै कर्मचारीहरूले सामाजिक सुरक्षा दिवसको समाप्त गरिसकिएको छ। जसको दिनुपर्नका लागि आवश्यक पहल गर्ने गरिनेछ।
1: नगरसभामा उपप्रमुख प्रमिला राईले आर्थिक ऐन 2083 को मस्यौदा प्रस्तुत गर्नुभएको थियो।
3: नगरपालिकाका क्षेत्रभित्र अनुसूची एक बमोजिम कर, सम्पत्ति कर र घर जग्गा कर लगाइने र असुल कर गरिनेछ। भूमि मापतोल कर, नगरपालिकाका क्षेत्रभित्र अनुसूची दुई बमोजिम भूमि कर मापतोल लगाइने र असुल कर गरिनेछ। विगतको असुल कर गर्न बाँकी मापतोल कर सोही आर्थिक वर्षको लागि निर्धारण गरिएको दर र जरिवाना समेतका आधारमा असुल कर गरिनेछ। तर यस ऐनमा जस्तो सुकै कुरा लेखिएको भए तापनि विक्रमसम्म 2063 सालभन्दा अगाडि सम्पत्ति कर बुझाउन बाँकी रहेका करदाताहरूको मापो तथा भूमि कर गणना गर्दा 2061 सालदेखिको गणनादेखिको मात्र गणना गरी कर असुल गरिनेछ। घर तथा जग्गा बहाल कर, नगरपालिकाका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन घर पसल ग्यारे गोदाम टहरा छप्पर जग्गा वा पोखरी कुनै वा आंशिक तवरले बहालमा लिएकोमा अनुसूची तीन बमोजिम घर जग्गा बहाल कर लगाइने र असुल कर असुल गरिनेछ। व्यवसाय कर, नगरपालिकाका क्षेत्रभित्र दर्ता वा इजाजत प्राप्त गरी स्थापित उद्योग व्यापार व्यवसाय सेवा र यस्तै प्रकारका जुन सुकै कारोबार गर्ने व्यक्ति वा निकायलाई व्यवसायको प्रकृति आर्थिक कारोबार स्थान विशेष र लगानीका आधारमा अनुसूची चार बमोजिम व्यवसाय कर लगाइने र असुल कर गरिनेछ। त्यसरी व्यवसाय कर असुल गर्दा बैंक तथा वित्तीय संस्था र सुपर मार्केटहरूको हकमा प्रत्येक कारोबार स्थलमा कारोबारको आधारमा अलग अलग इकाइ मान असुल कर गरिनेछ। जडीबुटी कबाडी र मृत जीव जन्तु अङ्ग कर, नगरपालिकाका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले जडीबुटी अलैँची किराइटो सोफेदा लोक्रा खिङ कोदो सकुवा र प्रचलित कानूनले निषेध गरिएको जीव जन्तु बाहेकका अन्य मृत वा मारिएका जीव जन्तुको हाड सिंह प्वाँ छाला जस्ता वस्तुको व्यवसायिक कारोबार गरे बापत अनुसूची पाँच बमोजिमको कर लगाइने र असुल कर गरिनेछ। सवारी साधन कर, नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची छ बमोजिम सवारी साधन कर लगाइने र असुल कर गरिनेछ। तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ। विज्ञापन कर, नगरपालिका क्षेत्रभित्र हुने विज्ञापनका अनुसूची सात बमोजिम विज्ञापन कर लगाइने र असुल कर गरिनेछ। यसरी कर सङ्कलन गर्दा अन्तर सरकारी वित्त व्यवस्था ऐन 2014 बमोजिम कोशी प्रदेश निर्धारण गरेको विज्ञापन र कर समेत सङ्कलन गरी प्रदेश विभागीय कोषमा राजस्व बाँडफाँड गरिनेछ। मनोरञ्जन कर, नगरपालिका क्षेत्रभित्र हुने मनोरञ्जन व्यवसाय सेवामा अनुसूची आठ बमोजिम मनोरञ्जन कर लगाइने र असुल कर गरिनेछ। यसरी कर सङ्कलन गर्दा अन्तर सरकारी वित्त व्यवस्था ऐन 2014 कोशी प्रदेशले निर्धारण गरेको विज्ञापन कर समेत संकलन गरिपछि विभागीय कोषमा राजस्व बाँडफाँड गरिनेछ। बहाल विरोधी शुल्क नगरपालिकाका क्षेत्रभित्र आफूले निर्माण रेखदेख वा संकलन गरेका वा सार्वजनिक ऐलानी प्रति जग्गा वा भवनमा हाट बजार वा पसल वा बाटो किनार वा विशेष मेला पर्वमा अनुसूची 9 उल्लेख भए अनुसार बहाल विरोधी शुल्क बटौरी शुल्क लगाइने र अनुपात गरिनेछ। सड़क पूर्वाधार सेवा शुल्क नगरपालिकाको स्वामित्वमा रहेका सड़क पूर्वाधार प्रयोग गरी सवारी साधन सञ्चालन गरे बापत अनुसूची 10 उल्लेख भए बमोजिम सड़क पूर्वाधार सेवा शुल्क लगाइने र असुल गरिनेछ। पार्किङ शुल्क नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए बापत अनुसूची 11 बमोजिम पार्किङ शुल्क लगाइने र असुल गरिनेछ। सेवा शुल्क दस्तुर नगरपालिकाले निर्माण सञ्चालन र व्यवस्थापन गरेका अनुसूची 12 उल्लेखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राही बाह्र सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र शुल्क असुल उपाय गरिनेछ। ढुङ्गा बालुवा सङ्कलन तथा बिक्री शुल्क नगरपालिकाले आफ्नो क्षेत्रभित्र भएका ढुङ्गा बालुवा सङ्कलन तथा बिक्री शुल्क अनुसूची 13 उल्लेखित दरमा शुल्क लगाइने र अनुपर गरिनेछ। निकासी शुल्क नगरपालिकाको कुनै पनि क्षेत्रमा उत्पादन तथा प्रशोधन भएको वस्तु तथा सेवाको निकासी गर्दा अनुसूचित 14 बमोजिम निकासी शुल्क लगाइने र अनुपर गरिनेछ। निकासी शुल्क नगरपालिकाले खसाएका कर्मचारी सेवा प्रदान तथा आय ठेक्का जुन सुकै माध्यमबाट पनि लिन सक्नेछ। त्यसको कर्मीका नगरपालिकाको नाका तथा वस्तु निकासी हुने संख्या हुने मुख्य केन्द्रबाट शुल्क लिइनेछ। तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिइने छैन। कर छुट दिनुपर्ने भएमा सभाको स्वीकृति लिई कार्यपालिकाले कार्यविधि बनाई दिन सकिनेछ। कर तथा शुल्क सङ्कलन सम्बन्धी कार्यविधि यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क सङ्कलन सम्बन्धी कार्यविधि नगरपालिकाले तोकिए अनुसार हुनेछ। यसै ऐन बमोजिम भएको मानिने यो ऐन जारी हुनु अघि भए गरेका व्यवस्थाहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछ। दण्ड जरिवाना सम्बन्धी व्यवस्था अनुसूची 15 तोकिए बमोजिम हुनेछ। खारेजी र बचाउ एक सयवटा नगरपालिकाको आर्थिक ऐन 2082 खारेज गरिएको छ।
1: उपप्रमुख राईले आगामी आर्थिक वर्ष 2083-84 लागि 91,08,48,673 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ।
3: गुणस्तरीय शिक्षामा नगरवासीहरूको पहुँचमा सुनिश्चितता प्रदान गर्ने, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, सड़क, पुल, भवन, खानेपानी तथा सरसफाइ, सिंचाइ, ऊर्जा लगायत भौतिक पूर्वाधार क्षेत्रहरूमा विकास गर्ने, नगरवासीहरूको जीवनस्तर सुधार गर्न आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्दै गरिबी न्यूनीकरणमा जोड़ दिने, कृषि क्षेत्रको विकास, विविधीकरण, व्यवसायीकरण गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत उद्यमशीलता तथा सिप विकास तालिम मार्फत युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर गराउने, सुशासन, पारदर्शिता र जवाबदेहताको सिद्धान्तलाई आत्मसात गरी सार्वजनिक सेवालाई सक्षम, सुदृढ र सेवामूलक बनाउँदै आम नगरवासीलाई छिटो, छरितो, सहज, गुणस्तरीय र परिणाममुखी सेवा प्रदान गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित, पिछडा वर्ग लगायत सीमान्तकृत समुदायको विकासको लागि लक्षित वर्ग मैत्री नीति अवलम्बन गर्ने, पर्यटन क्षेत्रको पूर्वाधार विकास गरी आर्थिक मेरुदण्डको रूपमा पर्यटन क्षेत्रलाई विकास गर्ने, वन वातावरण तथा कुमार मैला व्यवस्थापन जलवायु परिवर्तन वातावरण संरक्षण तथा विपद व्यवस्थापन गर्न उपयुक्त नीति अवलम्बन गर्ने।
1: सभामा आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो।
3: आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्नका लागि कुल रु 91,48,673 रुपियाँ आय व्यय अनुमान गरिएको छ। उक्त अनुमान मध्ये चालू खर्चतर्फ 58,22,51,600 रुपियाँ मात्र अर्थात् कुल बजेटको 63.92% र पुँजीगततर्फ रु 18,85,97,073 रुपियाँ मात्र अर्थात् कुल बजेटको 20.70% र सामाजिक सुरक्षातर्फ रु 14 करोड रुपियाँ मात्र अर्थात् 15.38% रहेको छ।
1: बाह्रौं नगरसभाले न्यायिक समितिको प्रतिवेदन अनुमोदन गर्नुका साथै मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन बिक्री वितरण तथा नियन्त्रण सम्बन्धी ऐन 2083 विपद व्यवस्थापन विधेयक 2083 तथा स्थानीय लगानी व्यवस्थापन तथा प्रवर्धन विधेयक 2083 पारित गर्दै सभा सम्पन्न गरेको हो।
0: यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अंकमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि बिदा हुन्छु। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: ठटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615-39444
3: र 029590155।
0: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा

0: प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180950।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: आयो सबको घर घर मा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287076।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने पिच दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 0291404084 र 9804045827।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय सङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
3: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
2: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
2: साथै 9852557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै राष्ट्रपाको महाधिवेशन समापन, उपसभापतिमा सोभिता गौतम र महामन्त्रीमा विपिन आचार्य।
2: अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: राजनीति शास्त्रीको दृष्टिकोणमा कस्तो रह्यो राष्ट्रपाको प्रथम महाधिवेशन?
3: उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, सबै सकिएपछि बसेर खेलाउन सकिए होला, तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ मेरो दिमागमा त के पनि आएन।
1: सुचेता प्याकुरेलसँगको कुराकानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार आएका दुईवटा ठूला भूकम्पमा परि करिब 600 जनाको मृत्यु भएको थाहा हुन आएको बताएकी छन्। उनले करिब 3000 मानिसहरू घाइते भएका र सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूको नियन्त्रण सेनाले लिइरहेको बताएकी छन्। संयुक्त राष्ट्र संघले 1000 भन्दा बढ़ी अन्तर्राष्ट्रिय खोजी तथा उद्धार कर्मीहरू परिचालित रहेको जनाएको छ। बीबीसीका जो इन उड भन्छन्, कैयौं उद्धार कर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धार कर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इन उडको भनाई, भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उप विदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिममाझ जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजीवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सोभिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वागले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौल बारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो केही तलमाथि भएका रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्ता हुन लागिसक्यो। 2959 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पूरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: शुरूदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नु भयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षहरूकै दौरानमा। महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्गोल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देखियो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए।
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
5: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मिएको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला, त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा। एकदम केओटिक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको, त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुरु हुन ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो, त्यस्तो पनि भान परिरहेको छ। 2 दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर आफूसित ड्र गर्ने
1: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
5: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको
1: छ। तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
5: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90को दशकको गन्धहरू आउँछ कि त्यसमा।
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
5: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई ट्याक्स गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्राट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिरहेको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार चाहिँ त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुष्ट गरिदिनु भएको छ कि भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाढ्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुष्ट गरिदिनु भएको भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रोड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुष्ट गरिदिनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेज राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
1: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौं प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामिछाने जो पहिलेदेखि रासोपा स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
5: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बालनजीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन, वान कन्सेप्ट, वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने, कसरी के भन्ने देखायो कि
1: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
5: केही पनि क्लियर छैन कि, केही पनि क्लियर छैन।
1: अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी, केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले रासोपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
5: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनुपर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए, र अहिले रासोपामा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्न सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने, कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको, त्यस्तो खालको पद्धति देखिरहेको छ।
1: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
5: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर के लाउन सकिएला, मिल्ला, कतिको ट्रान्सपेरेन्ट भयो भनेर, अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनु। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर, अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
1: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
4: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा

गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै गुन्जनमा म

0: आज विक्रम सम्बत 2083 साल असार 13 गते शनिबार, ज्येष्ठ शुक्ल त्रयोदशी तिथि 27 जुन 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै माधव दुलालको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अस्त व्यस्तताका बीच रासुपाको नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्ना विहीन, बर्ड फ्लूले किसानलाई ठूलो क्षति, राजधानी मौजदात सकिँदै नयाँ राजधानी प्रयोगमा अनियोलता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बजेटमा बिरूवा रोप्ने अभियान शीर्षकको शुभ समाचार।
0: विवाह केवल दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन, समाज र प्रकृति प्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन झापाको दमक नगरपालिकाले नयाँ अभियान घोषणा गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जीवनभर हाम्रो जोड़ी रहन्छ कहिल्यै नतोडी अभियान शुरू गर्ने भएको हो। अभियान अन्तर्गत विवाह दर्ता गर्न आउने नवदम्पतिले अनिवार्य रूपमा दुईवटा बिरूवा रोप्नुपर्नेछ। बिरूवा रोपेको र त्यसलाई हुर्काउने प्रतिबद्धता जनाएको टोल विकास संस्थाको सिफारिश सहित मात्रै विवाह दर्ता प्रक्रिया पूरा हुनेछ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार यो कार्यक्रम वातावरण संरक्षणसँगै वैवाहिक सम्बन्धलाई थप जिम्मेवारी र दिगो बनाउन केन्द्रित छ। उपप्रमुख प्रसाईले भन्नुभयो, विवाहको सम्झनासँग बिरूवालाई जोड्दा दम्पतिमा त्यसलाई जोगाइरहने भावना विकास हुन्छ, यसले हरियाली बढ़ाउनुका साथै सम्बन्धलाई पनि नयाँ लामो समयसम्म टिकाई राख्न मनोवैज्ञानिक दबाव सृजना गर्छ। यो नगरपालिकाले यसै पटक ल्याएको कार्यक्रम हो। नगरपालिकाले यसलाई केवल वृक्षारोपण कार्यक्रमका रूपमा नभई सामाजिक तथा वातावरणीय अभियानका रूपमा अघि बढ़ाउने जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: Oh,

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वागले निर्विरोध निर्वाचित भएका छन् अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् लामिछाने संस्थापक सभापति हुन् अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति थिए उनी 2079 आम निर्वाचनपछि राष्ट्रपतिमा जोड़िएका हुन् महिला उपसभापतिमा सविता गौतम विजयी भएकी छन् विद्युतीय भोटिङ मेसिन र प्रभासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 789 मत ल्याएर निर्वाचित भएकी हुन् उनकी प्रतिस्पर्धी तोसीमा कार्कीले 572 मत ल्याएकी छन् कानून मन्त्री समेत रहेकी गौतम यसअघि केन्द्रीय सदस्य थिइन् महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् महामन्त्रीमा उनले 773 मत ल्याउँदा प्रतिस्पर्धी मनिष शाहले 346 गणेश कार्कीले 169 र सागर ढकालले 139 मत ल्याएका छन् आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुन् उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए उनी यसअघि पार्टीमा सहमहामन्त्री रहेका थिए खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित भएका छन् दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई यज्ञमणि नेपानी सुलभ खरेल अशोक कुमार चौधरी मिलन लिम्बु पुकार बम राजीव खत्री विजय चैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी थिए महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डागी निर्वाचित भएकी छन् उनका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव जमुना शर्मा कमिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहेका थिए पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापन पक्ष एक ठाउँमा हुने गरी छलफल चलेको थियो केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिलाई व्हाट्सएपमा पठाइएको थियो अस्तव्यस्तताका बीच रासोपामा नयाँ नेतृत्व शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: तीन दिनका लागि तय गरिएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन छैटौं दिनको राति अबेर समय चल्यो हिजो पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ आगामी चार वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिगत नीतिभित्र रहेर काम गर्नुपर्नेछ सभापतिको शपथ ग्रहणसँगै रवि लामिछानेले रासोपा अब झनै परिपक्व भएर अघि बढ्ने बताउनुभयो उहाँले भन्नुभयो प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौ पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्नै द्वितीयको सरकार सञ्चालन गरिएको रासोपा परिपक्व भएर अघि बढ्नेछ तर पार्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधि मध्ये 32% मात्रै भाग लिएका छन् रासोपाका पदाधिकारी छान्न भएको निर्वाचनमा 1290 मत मात्रै खस्ता 2669 मतदाता मतदानबाट बाहिर रहेका छन् मतदानमा पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सहित 2669 जनाले भाग नलिएको निर्वाचन आयोगका सदस्य गोकुल बासकोटाले बताउनु भएको छ सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले एकै मञ्चबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रासोपामा भित्रभित्रै गुरूबन्दी मौलाएको देखिएको छ जसमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन् त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ महाधिवेशनबाट शीर्ष दुई नेता रवि बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिएका छन्